0: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्ययारै अध्ययारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त, उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्ने होइन?
1: हो नि, मैले पनि नजोड्ने भनेको त कहाँ हो र? राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
0: यसको लागि किन चिन्ता? हाम्रो वीरनगर शनि लाइनमा रहेको धौलागिरी सोलर छँदै छ नि।
2: हाम्रा सेवाहरू
0: सोलर सिस्टम 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर सानोदेखि ठुलोसम्म, सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
1: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्रनगर छ, सनियल लाइन सुर्खेत। प्रोप्राइटर प्रताप रेग्मी। मोबाइल नम्बर 9836578484।
3: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसाय सूचनाको जानकारी दिनको लागि
4: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
3: विज्ञापन नै लगानी हो। उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
4: विज्ञापन शाखा
5: सम्पर्क वीरेन्द्रनगर 9 लाटीकोइली सुर्खेत। फोन नम्बर 0883523075, मोबाइल नम्बर 9840553555 र 9850041870।
6: के तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रंगीन फोटो, एमआरपी फोटो तथा फारम, फलेक्स ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर छ, सुर्खेत। प्रोप्राइटर केशर बहादुर थापा मगर। सम्पर्क मोबाइल नम्बर 9840585984।
7: होइन हो लाउरिन दिदी, कति राम्रो लुङ्गी र टी सर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? बेनाले
8: कहाँ हुनु नि, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
7: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने अरे? होइन, यहाँ कहाँ पाइन्छ र?
8: ल तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्रनगर हुलाक अगाडि रहेको गुरुङ फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीँबाट त किनेकी।
7: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर। तपाईँहरू आउने होइन?
9: हजुर, यदि तपाईँ पनि सिङ्गापुर ड्रेस, युके स्वेटर, होल्यान्ड, इन्डोनेसियन लुङ्गीहरू
10: साथै गुरुङ मगरको वेशभूषा झल्कने ड्रेसको साथमा

0: प्यान्ट टी सर्ट सेन्डिल बच्चा बच्चाको रेडिमेड कपडा र जेन्ट्स प्यान्ट टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
1: गुरुङ फ्यान्सी पसल, वीरेन्द्रनगर फुलाक अगाडि सुर्खेत,
0: प्रोप्राइटर गोविन्द गुरुङ, फोन नम्बर 083-5224-34 र मोबाइल नम्बर 98-5-80-50-365।
2: ओहो बहिनी, कता हिँडेको हो?
3: भोक लाग्यो नि दाजु, खाजा खान हिँडेको नि।
2: अनि किन माथितिर गएको त? हेर त, यही मगलर चोक नजिकै लाटिकोली रोडमा रहेको भण्डारी दाईको खाजा तथा बिरयानी घर छँदैछ नि।
3: हाम्रा सेवाहरू,
2: हामी कहाँ चाउमिन, फ्राई राइस, भुटुवा, चिकन रोस्ट, ललिपप, सेकुवा, बिरयानी पाइनुका साथै अर्डर अनुसार नास्ताका विभिन्न परिकारहरू तयार गरिन्छ। मोमो प्रति प्लेट रु 90 रुपियाँ मात्र र बिहानी नास्ता पुरी तरकारी रु 40 रुपियाँ मात्र। भण्डारी दाईको खाजा तथा बिरयानी घर, वीरेन्द्रनगर 9 लाटिकोली रोड सुर्खेत, मंगलडी चोक नजिकै। प्रोप्राइटर शिवराज भण्डारी, भण्डारी दाई। मोबाइल नम्बर 98-6-96-54-217।

एक वर्षको ती दशैं र तिहारलाई अझ भव्य र खुसियाली बनाउन शिवशक्ति मोबाइल सेन्टरले ल्याएको छ आकर्षक उपहार योजनाहरू। भाग्यशाली एकजनालाई स्मार्टफोन जित्ने सुवर्ण अवसर प्रदान गरिएको छ। नयाँ मोबाइल खरिद गर्दा, कुनै पनि एसेसरी सामान खरिद गर्दा, बिग्रिएका मोबाइल मर्मत गर्दा र रु 100 भन्दा माथिको सामानहरू खरिद र मर्मत गर्ने ग्राहक महानुभावहरूको लागि आकर्षक उपहारहरू लक्की ग्रह मार्फत प्रदान गरिनेछ। यो अफर सीमित अवधिको लागि मात्र रहेको सहर्ष जानकारी गराउँदछौ। अफर लागू हुने मिति 2083 असार 25 गतेदेखि 2083 मंसिर 10 गतेसम्म। भाग्यशाली एकजनालाई स्मार्टफोन, भाग्यशाली 10 जनालाई एयरपोर्ट, भाग्यशाली 8 जनालाई स्पिकर र भाग्यशाली 2 जनालाई स्मार्ट वाच बम्पर उपहार स्वरूप प्रदान गरिनेछ। युवाशक्ति मोबाइल सेन्टरबाट सामान खरिद गर्नुहोस् र बम्पर उपहार जित्नुहोस्। युवाशक्ति मोबाइल सेन्टर वीरेन्द्र नगर लातिकोली लाइन मंगलडी चौकदेखि 150 मिटर तलतिर बाटोको पूर्वपट्टि। मोबाइल नम्बर 9860734500।

0: कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय धेन्द्रनगर सुकेतबाट स्वास्थ्य सम्बन्धी जनहितमा जारी सन्देश। मद्यपान, धुम्रपान र सुर्तीजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप, श्वास प्रश्वास सम्बन्धी रोग, मुटु तथा पोक्सोको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौं।
1: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं, जसको कारणले उच्च रक्तचाप, मधुमेह, मृगौलाको समस्या, क्यान्सर साथै अन्य नसर्ने रोगहरूको समयमा नै पहिचान भई रोगको जटिलताबाट समयमा नै बचाउन सकिन्छ। प्रदेश सरकारले स्थानीय तहहरूसँग सहकार्यमा सञ्चालन गरेको नागरिक परीक्षण कार्यक्रममा सहभागी हुन्।
0: ट्राफिक नियमको पालना गरौं, जथाभावी सड़क पार नगरौं, जेब्रा क्रसिङबाट मात्र सड़क पार गरौं, साथै तीव्र गतिमा सवारी साधन नचलाऊ, मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट प्रयोग गरौं,
1: मानसिक तनाव रहित जीवन जिउने अभ्यास गरौं र कुनै मानसिक समस्या आएमा तुरन्त मनोसामाजिकतासँग परामर्श लिने गरौं। आत्महत्याको सोच आएमा टोल फ्री नम्बर 1166 नम्बरमा परामर्श सेवा लिने गरौं।
0: तत्काल एम्बुलेन्स सेवा लिन टोल फ्री नम्बर 102 तथा स्वास्थ्य सम्बन्धी गुनासो र सूचनाहरूका लागि टोल फ्री नम्बर 115 सम्पर्क गरौं।
1: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बीमा गर्ने गरौं। सामाजिक विकास मन्त्रालयले ख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको 50% र आश्रय स्थलमा रहेकाहरूको 100% स्वास्थ्य बीमामा योगदान रकम बेहोर्ने हुँदा यसको सदुपयोग गरौं।
0: मौसम अनुसारको फलफूल, हरियो सागसब्जी खाने गरौं। म्याद गुज्रिएका, लेबल नभएका, ढुसी परेका, सडे गलेका खाद्य तथा पेय पदार्थको सेवन नगरौं।
1: स्वास्थ्य सम्बन्धी सेवा लिँदा सरकारी वा इजाजत प्राप्त निजी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिने गरौं।
0: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बिमा

हडहुलो रोग सम्बन्धी पशुपन्छी विकास निर्देशनालय सुर्खेतको सूचना। हाल नेपालको झापा, मोरङ, सुनसरी र चितौन लगायतका जिल्लाको कुखुराहरूमा बर्ड फ्लू रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पन्छी पालक कृषकहरूले आफूले पालेका पन्छीहरूलाई बर्ड फ्लूबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजानु हुन, प्रयोग भइसकेको अन्डा राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म खोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निसंक्रमण औषधि राखिएको फुट बाथ प्रयोग गर्नु हुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नु हुन, खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्नुहुन, खोरभित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पन्छी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनु हुन, कुखुराको मासु र अन्न राम्ररी पकाएर मात्र सेवन गरौ। पुनश अकस्मात धेरै संख्यामा पन्छी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपन्छी विकास निर्देशनालय सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराऊ। थप जानकारीका लागि 98582585 सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपन्छी विकास निर्देशनालय सुर्खेत।

0: ए नानी, घर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ, तिमीले चाहिँ कहाँबाट लियौ?
1: अहो बाजे, तपाईँलाई घर सजावटको लागि टाइल मार्बल चाहिएको हो भने त वीरेन्द्रनगर 4 एरी चोकको न्यू सगरमाथा सप्लाई छँदैछ नि, त्यही जानु न।
0: ए हो र, हस् नानी।
1: हामी कहाँ टाइल मार्बल तथा सेनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।

0: घर फोन नम्बर 083-522-233 मोबाइल नम्बर 98-580-40-316 र 98-448-11-354
1: सुवर्ण अवसर
2: तपाईहरुका सुन्दर नगर विभिन्न नगर सुर्खेतको दैलेख चुकमा तपाईहरुको सेवालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडियन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत, साउदी, दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरुमा जान चाहने इच्छुक व्यक्तिहरुले यस संस्थामा आई वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन संस्थाले हार्दिक अनुरोध गर्दछ।
1: तपसिल
2: माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ।
1: जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ।
2: बिमा सेवा पनि उपलब्ध गराइनेछ।
1: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ।
2: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बेहोर्नेछ।
1: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
2: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइ अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
1: नोट
2: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
1: शाखा कार्यालय वीरेन्द्र नगर सुर्खेत
2: रेडियन्ट ओभरसिज प्रणाली परिवार मोबाइल नम्बर 98-010-035-12 र 98-481-28-280
1: दैलेख रोड मार्सल जनरल स्टोर नजिक।
0: नब्बे दिनमा अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एक मात्र इन्स्टिच्युट
3: इन्टरनेशनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
0: हाम्रा विशेषताहरू
3: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्री सम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
0: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
3: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
0: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
3: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
0: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कूल, आईएनजीओ, एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
3: अंग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने,
0: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सिसी क्यामेराबाट निगरानी गरिनेछ
3: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
0: सम्पर्क इन्टरनेशनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट लक्ष्मी अलगाडी वीरेन्द्र नगर 6 सुर्खेत, सम्पर्क मोबाइल 98-486-8656।
4: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्ययारै अध्ययारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त, उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्ने होइन
5: हो नि। मैले पनि नजोड्ने भनेको त कहाँ हो र, राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
4: यसको लागि किन चिन्ता, हाम्रो वीरनगर सनिहल लाइनमा रहेको धौलागिरी सोलर छँदै छ नि। हाम्रा सेवाहरू सोलर सिस्टम 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर मिटर सानोदेखि ठुलोसम्म, सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
5: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्र नगर छ, सनियल लाइन सुर्खेत, प्रोप्राइटर प्रताप रेग्मी, मोबाइल नम्बर 98-36-57-884।
6: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसायिक सूचनाको जानकारी दिनको लागि
0: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
6: विज्ञापन नै लगानी हो, उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
0: विज्ञापन शाखा सम्पर्क वीरेन्द्रनगर 9 लाटिकोली सुर्खेत, फोन नम्बर 083-523-075, मोबाइल नम्बर 98-480-53-355 र 98-580-41-870।

0: तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो इन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रंगीन फोटो, एमआरपी फोटो तथा फारम, फलिस ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो इन्ड डिजिटल सर्भिस, वीरेन्द्र नगर छ, सुर्खेत। प्रोप्राइटर केशर बहादुर थापा मगर। सम्पर्क मोबाइल नम्बर 98485894।
1: होइन हो लाउरिन दिदी, कति राम्रो लुङ्गी र टी सर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? बेनाले
2: कहाँ हुनु नि, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
1: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने अरे? होइन, यहाँ कहाँ पाइन्छ र?
2: ल तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्र नगर हुलाक अगाडि रहेको गुरुङ फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीबाट त किनेकी।
1: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर, तपाईँहरू आउने होइन? हजुर, यदि तपाईँ पनि सिङ्गापुरे ड्रेस, युके स्वेटर, होल्यान्ड, इन्डोनेसियन लुङ्गीहरू
3: साथै गुरुङ मगरको वेशभूषा झल्कने ड्रेसको साथमा लेडिज पाइन्ट, टी सर्ट, सेन्डिल, बच्चा बच्चीको रेडिमेड कपडा र जेन्ट्स पाइन्ट, टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
1: गुरुङ फ्यान्सी पसल, वीरेन्द्र नगर, फुलाक अगाडि, सुर्खेत।
3: प्रोप्राइटर गोविन्द गुरुङ, फोन नम्बर 083-522-234 र मोबाइल नम्बर 98580-50-365।
4: ओहो बहिनी, कता हिँडेको हो?
5: भोक लाग्यो नि दाजु, खाजा खान हिँडेको नि।
4: अनि किन माथितिर गएको त? हेर त, यही मगरेट चोक नजिकै लाटिकोली रोडमा रहेको भण्डारी दाईको खाजा तथा बिरयानी घर छँदैछ नि।
5: हाम्रा सेवाहरू,
4: हामी कहाँ चाउमिन, फ्राई राइस, भुटुवा, चिकन रोस्ट, ललिपप, सेकुवा, बिरयानी पाइनुका साथै अर्डर अनुसार नास्ताका विभिन्न परिकारहरू तयार गरिन्छ। मोमो प्रति प्लेट रु 90 रुपियाँ मात्र र बिहानी नास्ता पुरी तरकारी रु 40 रुपियाँ मात्र। भण्डारी दाईको खाजा तथा बिरयानी घर, वीरेन्द्र नगर 9 लाटिकोली रोड, सुर्खेत, मंगलडी चोक नजिकै। प्रोप्राइटर शिवराज भण्डारी, भण्डारी दाई। मोबाइल नम्बर 98696 54217।

यस वर्षको तीज दशैं र तिहारलाई अझ भव्य र खुसियाली बनाउन शिवशक्ति मोबाइल सेन्टरले ल्याएको छ आकर्षक उपहार योजनाहरू। भाग्यशाली एकजनालाई स्मार्टफोन जित्ने सुवर्ण अवसर प्रदान गरिएको छ। नयाँ मोबाइल खरिद गर्दा, कुनै पनि एसेसरी सामान खरिद गर्दा, बिग्रिएका मोबाइल मर्मत गर्दा र ₹100 भन्दा माथिको सामानहरू खरिद र मर्मत गर्ने ग्राहक महानुभावहरूको लागि आकर्षक उपहारहरू लक्की ड्र मार्फत प्रदान गरिनेछ। यो अफर सीमित अवधिको लागि मात्र रहेको सहर्ष जानकारी गराउँदछौ। अफर लागू हुने मिति 2083 असार 25 गतेदेखि 2083 मंसिर 10 गतेसम्म। भाग्यशाली एकजनालाई स्मार्टफोन, भाग्यशाली 10 जनालाई एयरपोर्ट, भाग्यशाली 8 जनालाई स्पिकर र भाग्यशाली 2 जनालाई स्मार्ट वाच बम्पर उपहार स्वरूप प्रदान गरिनेछ। शिवशक्ति मोबाइल सेन्टरबाट सामान खरिद गर्नुहोस् र बम्पर उपहार जित्नुहोस्। शिवशक्ति मोबाइल सेन्टर वीरेन्द्र नगर लातिकोली लाइन मंगलडी चौकदेखि 150 मिटर तलतिर बाटोको पूर्वपट्टि। मोबाइल नम्बर 9860734।

0: कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय धेरैनगर सुखेतबाट स्वास्थ्य सम्बन्धी जनहितमा जारी सन्देश। मद्यपान, धुम्रपान र सुर्तिजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप, श्वास प्रश्वास सम्बन्धी रोग, मुटु तथा मुक्तको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौं।
1: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं, जसको कारणले उच्च रक्तचाप, मधुमेह, मृगौलाको समस्या, क्यान्सर साथै अन्य नसर्ने रोगहरूको समयमा नै पहिचान भई रोगको जटिलताबाट समयमा नै बचाउन सकिन्छ। प्रदेश सरकारले स्थानीय तहहरूसँग सहकार्यमा सञ्चालन गरेको नागरिक परीक्षण कार्यक्रममा सहभागी हुन्।
0: ट्राफिक नियमको पालना गरौं, जथाभावी सड़क पार नगरौं, जेब्रा क्रसिङबाट मात्र सड़क पार गरौं, साथै तीव्र गतिमा सवारी साधन नचलाऊ, मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट प्रयोग गरौं,
1: मानसिक तनाव रहित जीवन जिउने अभ्यास गरौं र कुनै मानसिक समस्या आएमा तुरन्त मनोसामाजिकतासँग परामर्श लिने गरौं। आत्महत्याको सोच आएमा टोल फ्री नम्बर 1160 नम्बरमा परामर्श सेवा लिने गरौं।
0: तत्काल एम्बुलेन्स सेवा लिन टोल फ्री नम्बर 102 तथा स्वास्थ्य सम्बन्धी गुनासो र सूचनाहरूका लागि टोल फ्री नम्बर 115 सम्पर्क गरौं।
1: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बीमा गर्ने गरौं। सामाजिक विकास मन्त्रालयले ख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको 50% र आश्रय स्थलमा रहेकाहरूको 100% स्वास्थ्य बीमामा योगदान रकम बेहोर्ने हुँदा यसको सदुपयोग गरौं।
0: मौसम अनुसारको फलफूल, हरियो सागसब्जी खाने गरौं। म्याप गुज्रेका, लेबल नभएका, ढुसी परेका, सडे गलेका खाद्य तथा पेय पदार्थको सेवन नगरौं।
1: स्वास्थ्य सम्बन्धी सेवा लिँदा सरकारी वा इजाजत प्राप्त निजी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिने गरौं।
0: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य

0: 呀。
1: बडबुलो रोग सम्बन्धी पशुपन्छी विकास निर्देशनालय सुर्खेतको सूचना। हाल नेपालको झापा, मोरङ, सुनसरी र चितौन लगायतका जिल्लाको कुखुराहरूमा बडबुलो रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पन्छी पालक कृषकहरूले आफूले पालेका पन्छीहरूलाई बडबुलोबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फर्ममा नजानु हुन, प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म खोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निसंक्रमण औषधि राखिएको फुट बाथ प्रयोग गर्नु हुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नु हुन, खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्नुहुन, खोरभित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पन्छी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनु हुन, कुखुराको मासु र अण्डा राम्ररी पकाएर मात्र सेवन गरौं, पुनश अकस्मात धेरै संख्यामा पन्छी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपन्छी विकास निर्देशनालय सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउँ। थप जानकारीका लागि 98585625285 सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपन्छी विकास निर्देशनालय सुर्खेत।

0: ए नानी, घर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ, तिमीले चाहिँ कहाँबाट लियौ?
1: अहो बाजे, तपाईँलाई घर सजावटको लागि ट्रायल मार्बल चाहिएको हो भने त वीरेन्द्रनगर 4 एडी चोकको न्यू सगरमाथा सप्लायर छँदैछ नि, त्यही जानु न।
0: ए हो र, हस् नानी।
1: हामी कहाँ टाइल, मार्बल तथा सेनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्गा, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्रनगर 4 एरी चोक, सुर्खेत, कुमारी बैंक बसेको घर। फोन नम्बर 083-582-233, मोबाइल नम्बर 98-580-40-316 र 98-448-11-354।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: तपाईहरूको सुन्दर नगर वीरेन्द्रनगर सुर्खेतको दलिय चुकमा तपाईहरूको सेवालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडियन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत, साउदी, दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरूमा जान चाहने इच्छुक व्यक्तिहरूले यस संस्थामा आई वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ।
2: तपसिल
3: माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ,
2: जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ,
3: बिना सेवा पनि उपलब्ध गराइनेछ,
2: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ,
3: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बेहोर्नेछ।
2: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
3: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
2: नोट,
3: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
2: शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेत,
3: रेडियन्ट ओभरसिज प्रणाली परिवार, मोबाइल नम्बर 98-010-035-12 र 98-481-28-280,
2: दैलेख रोड मार्सल जनरल स्टोर नजिक।
1: नब्बे दिनमै अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एकमात्र इन्स्टिच्युट,
4: इन्टरनेशनल इंग्लिश ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
1: हाम्रा विशेषताहरू,
4: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्री सम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
1: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
4: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
1: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
4: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
1: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कूल, आईएनजीओ, एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
4: अंग्रेजी भाषा सिकेपछि मेजर इंग्लिश र विज्ञान विषयलाई सहयोग गर्ने,
1: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सिसी क्यामेराबाट निगरानी गरिनेछ
4: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
1: सम्पर्क इन्टरनेशनल इंग्लिश ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट, लक्ष्मी अलगाडी, वीरेन्द्रनगर 6 सुर्खेत, सम्पर्क मोबाइल 98-486-76-856।
0: ए नानी, घर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ, तिमीले चाहिँ कहाँबाट लियौ?
1: अहो बाजे, तपाईँलाई घर सजावटको लागि ट्रायल मार्बल चाहिएको हो भने त वीरेन्द्रनगर 4 एरी चोकको न्यू सगरमाथा सप्लायर छँदैछ नि, त्यही जानु न।
0: ए हो र, हस् नानी।
1: हामी कहाँ टाइल, मार्बल तथा सेनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्गा, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्रनगर 4 एरी चोक, सुर्खेत, कुमारी बैंक बसेको घर। फोन नम्बर 083-582-233, मोबाइल नम्बर 98-580-40-316 र 98-448-11-354।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: तपाईहरुको सुन्दर नगर बुरुनी नगर सुर्खेतको दैलेख चुकमा तपाईहरुको सेवालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडियन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत साउदी दुबई कतार बहराइन मलेसिया आदि देशहरूमा जान चाहने इच्छुक व्यक्तिहरूले यस संस्थामा आए वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ। माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ।
2: जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ।
3: बिना सेवा पनि उपलब्ध गराइनेछ।
2: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ।
3: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बेहोर्नेछ।
2: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
3: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
2: नोट,
3: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
2: शाखा कार्यालय वीरेन्द्र नगर सुर्खेत
3: रेडियन्ट ओभरसिज प्रणाली परिवार मोबाइल नम्बर 9800100352 र 9841828280
2: दैलेख रोड मार्सल जनरल स्टोर नजिक।
1: नब्बे दिनमै अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एक मात्र इन्स्टिच्युट
4: इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
1: हाम्रा विशेषताहरू:
4: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्रीसम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
1: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न आठ दिनमै सकिने,
4: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
1: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
4: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
1: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कुल आईएनजीओ एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
4: अंग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने,
1: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सिसी क्यामेराबाट निगरानी गरिनेछ
4: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
1: सम्पर्क इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट, लक्ष्मी अलगाडी, वीरेन्द्र नगर, सुर्खेत। सम्पर्क मोबाइल 9840076856।
2: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्ययारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त, उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्ने होइन?
5: हो नि, मैले पनि नजोड्ने भनेको त कहाँ हो र? राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
2: यसको लागि किन चिन्ता? हाम्रो वीरनगर सनिहल लाइनमा रहेको धौलागिरी सोलर छँदै छ नि। हाम्रा सेवाहरू: सोलर सिस्टम 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर सानोदेखि ठुलोसम्म, सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
5: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्र नगर 6 सनियल लाइन सुर्खेत, प्रोप्राइटर प्रताप रेग्मी, मोबाइल नम्बर 9836578084।
6: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसाय सूचनाको जानकारी दिनको लागि
1: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
6: विज्ञापन नै लगानी हो। उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
1: विज्ञापन शाखा सम्पर्क वीरेन्द्र नगर 9 लाठी कोइली सुर्खेत, फोन नम्बर 0385230075, मोबाइल नम्बर 9840053555 र 9850041870।
0: ए नानी, कर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ, तिमीले चाहिँ कहाँबाट लियौ?
7: अहो बाजे, तपाईँलाई घर सजावटको लागि टाइल मार्बल चाहिएको हो भने त वीरेन्द्र नगर 4 एरी चोकको न्यू सगरमाथा सप्लायर छँदैछ नि, त्यही जानु न।
0: ए हो र, हस् नानी।
1: हामी कहाँ टाइल मार्बल तथा सेनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्गा, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्रनगर 4 एरी चोक सुर्खेत, कुमारी बैंक बसेको घर। फोन नम्बर 083-522-233, मोबाइल नम्बर 98-580-40-316 र 98-448-11-354।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: तपाईहरूका सुन्दर नगर बुरुनी नगर सुर्खेतको दलिय चुकमा तपाईहरूको सेवालाई मध्य नजर राख्ने श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडियन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत, साउदी, दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरूमा जान चाहने इच्छुक व्यक्तिहरूले यस संस्थामा आई वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नु हुन संस्थाले हार्दिक अनुरोध गर्दछ।
2: तपसिल
3: माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ।
2: जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ।
3: बिना सेवा पनि उपलब्ध गराइनेछ।
2: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ।
3: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बिहोर्नेछ।
2: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
3: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
2: नोट,
3: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
2: शाखा कार्यालय वीरेन्द्र नगर सुर्खेत,
3: रेडियन्ट ओभरसिज प्रणाली परिवार, मोबाइल नम्बर 98-010-035-12 र 98-481-28-280,
2: दैलेख रोड मार्सल जनरल स्टोर नजिक।
1: नब्बे दिनमै अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एक मात्र इन्स्टिच्युट,
8: इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
1: हाम्रा विशेषताहरू,
8: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 डिग्री सम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
1: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
8: प्रत्येक दिन दुई जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
1: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
8: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
1: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कूल, आईएनजीओ, एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
8: अंग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने,
1: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सिसी क्यामेराबाट निगरानी गरिनेछ
8: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
1: सम्पर्क इन्टरनेशनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट, लक्ष्मी अलगाडी, वीरेन्द्रनगर 6 सुर्खेत, सम्पर्क मोबाइल 98-486-76-856।
2: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्ययारै अध्ययारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त, उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्य होइन
9: हो नि। मैले पनि नजोड्ने भनेको त कहाँ हो र, राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
2: यसको लागि किन चिन्ता, हाम्रो वीरेन्द्रनगर सनिहल लाइनमा रहेको धौलागिरी सोलर छँदैछ नि। हाम्रा सेवाहरू, सोलर सिस्टम 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर सानोदेखि ठुलोसम्म, सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
5: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्रनगर 6 सनियल लाइन सुर्खेत, प्रोप्राइटर प्रताप रेग्मी, मोबाइल नम्बर 98-36-57-884।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: तपाईहरुका सुन्दर नगर बिरुनी नगर सुर्खेतको दैलेख चुकमा तपाईहरुको सेवालाई मध्य नजर राख्ने श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडिएन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत साउदी दुबई कतार बहराइन मलेसिया आदि देशहरूमा जान चाहने इच्छुक व्यक्तिहरूले यस संस्थामा आए वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ। माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ।
2: जुन काम भने पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ।
3: बिमा सेवा पनि उपलब्ध गराइनेछ।
2: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ।
3: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बेहोर्नेछ।
2: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
3: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
2: नोट,
3: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
2: शाखा कार्यालय वीरेन्द्र नगर सुर्खेत
3: रेडिएन्ट ओभरसिज प्रणाली परिवार मोबाइल नम्बर 9800105312 र 9841828280
2: दैलेख रोड मार्सल जनरल स्टोर नजिक।
1: नब्बे दिनमै अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एक मात्र इन्स्टिच्युट
10: इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
1: हाम्रा विशेषताहरू
10: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने कक्षा 6 देखि डिग्री सम्मको अंग्रेजी ट्युसन लिन नपर्ने साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने
1: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने पहिलो दिन मात्र नेपाली बोल्न पाइने दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने साधारण बोल्न र लेख्न 8 दिनमै सकिने
10: प्रत्येक दिन दुईजनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने
1: हप्तामा एक पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने
10: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने
1: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कुल आईएनजीओ एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो
10: अंग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने
1: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त साथै आफ्नै किताबबाट सिकाइने र सीसी क्यामेराबाट निगरानी गरिनेछ
10: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्
1: सम्पर्क इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट लक्ष्मी अलगाडी वीरेन्द्र नगर छ सुर्खेत सम्पर्क मोबाइल 9846768856
2: होइन यो घरमा जहिले पनि साँझ परेपछि अध्ययारै अध्ययारो हुन्छ अरूको घरमा हेर्नुहोस् त उज्यालो झकमक्क देखिएका छन् हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्ने होइन
9: हो नि मैले पनि नजोड्ने भनेको त कहाँ हो र राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि
2: यसको लागि किन चिन्ता हाम्रो वीरनगर सनिवन लाइनमा रहेको धौलागिरी सोलर छँदै छ नि हाम्रा सेवाहरू सोलर सिस्टम 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू इन्भर्टर ब्याट्री इन्डियन इन्भर्टर ब्याट्री सोलर वाटर हिटर सानोदेखि ठुलोसम्म सोलर बल्ब कन्ट्रोलर सडक बत्ती सोलर पम्पिङ डिस्टिल वाटर
9: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ धौलागिरी सोलर वीरेन्द्र नगर छ सनी अनलाइन सुर्खेत प्रोप्राइटर प्रताप रेग्मी मोबाइल नम्बर 9836578484
6: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसाय सूचनाको जानकारी दिनको लागि
1: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ आउनुहोस् माध्यम हामी बनिदिन्छौ
6: विज्ञापन नै लगानी हो उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ मुनाफा बढाउँ
1: विज्ञापन शाखा सम्पर्क वीरेन्द्रनगर 9 लाटीकोइली सुर्खेत फोन नम्बर 083-523-075 मोबाइल नम्बर 9840-53-355 र 9850-41-870
11: के तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रङ्गीन फोटो, एमआरपी फोटो तथा फारम, फलिस ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर छ, सुर्खेत। प्रोप्राइटर केशर बहादुर थापा मगर। सम्पर्क मोबाइल नम्बर 98485894।
12: होइन हो लाउरिन दिदी, कति राम्रो लुङ्गी र टी सर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? बेनाले
13: कहाँ हुनु नि, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
12: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने अरे? होइन, यहाँ कहाँ पाइन्छ र?
13: ल तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्रनगर हुलाक अगाडि रहेको गुरुङ फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीँबाट त किनेकी।
12: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर, तपाईँहरू आउने होइन? हजुर, यदि तपाईँ पनि सिङ्गापुरे ड्रेस, युके स्वेटर, होल्यान्ड, इन्डोनेसियन लुङ्गीहरू
14: साथै गुरुङ मगरको वेशभूषा झल्कने ड्रेसको साथमा लेडिज प्यान्ट, टी सर्ट, सेन्डिल, बच्चा बच्चीको रेडिमेड कपडा र जेन्स प्यान्ट, टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
12: गुरुङ फ्यान्सी पसल, वीरेन्द्रनगर हुलाक अगाडि सुर्खेत।
14: प्रोप्राइटर गोविन्द गुरुङ, फोन नम्बर 083-522-234 र मोबाइल नम्बर 98580-50-365।
9: ओहो बहिनी, कता हिँडेको हो?
15: भोक लाग्यो नि दाजु, खाजा खान हिँडेको नि।
9: अनि किन माथितिर गएको त? हेर त, यही मगलर चोक नजिकै लाटिकोली रोडमा रहेको भण्डारी दाईको खाजा तथा बिरयानी घर छँदैछ नि।
15: हाम्रा सेवाहरू,
9: हामी कहाँ चाउमिन, फ्राई राइस, भुटुवा, चिकन रोस्ट, ललिपप, सेकुवा, बिरयानी पाइनुका साथै अर्डर अनुसार नास्ताका विभिन्न परिकारहरू तयार गरिन्छ। मोमो प्रति प्लेट रु 90 रुपियाँ मात्र र बिहानी नास्ता पुरी तरकारी रु 40 रुपियाँ मात्र। भण्डारी दाईको खाजा तथा बिरयानी घर, वीरेन्द्रनगर 9 लाटिकोली रोड, सुर्खेत, मंगलडी चोक नजिकै। प्रोप्राइटर शिवराज भण्डारी, भण्डारी दाई। मोबाइल नम्बर 98696-5452-17।

यस वर्षको तीज दशैं र तिहारलाई अझ भव्य र खुसियाली बनाउन शिवशक्ति मोबाइल सेन्टरले ल्याएको छ आकर्षक उपहार योजनाहरू। भाग्यशाली एकजनालाई स्मार्टफोन जित्ने सुवर्ण अवसर प्रदान गरिएको छ। नयाँ मोबाइल खरिद गर्दा, कुनै पनि एसेसरी सामान खरिद गर्दा, बिग्रिएका मोबाइल मर्मत गर्दा र रु 100 भन्दा माथिको सामानहरू खरिद र मर्मत गर्ने ग्राहक महानुभावहरूको लागि आकर्षक उपहारहरू लक्की ड्र मार्फत प्रदान गरिनेछ। यो अफर सीमित अवधिको लागि मात्र रहेको सहर्ष जानकारी गराउँदछौ। अफर लागू हुने मिति 2083 असार 25 गतेदेखि 2083 मङ्सिर 10 गतेसम्म। भाग्यशाली एकजनालाई स्मार्टफोन, भाग्यशाली 10 जनालाई एयरपोर्ट, भाग्यशाली 8 जनालाई स्पिकर र भाग्यशाली 2 जनालाई स्मार्ट वाच बम्पर उपहार स्वरूप प्रदान गरिनेछ। शिवशक्ति मोबाइल सेन्टरबाट सामान खरिद गर्नुहोस् र बम्पर उपहार जित्नुहोस्। शिवशक्ति मोबाइल सेन्टर वीरेन्द्र नगर लाटिकोली लाइन मंगलडी चौकदेखि 150 मिटर तलतिर बाटोको पूर्वपट्टि। मोबाइल नम्बर 98607 34500।

0: हिमाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय वीरेन्द्रनगर सुर्खेतबाट स्वास्थ्य सम्बन्धी जनहितमा जारी सन्देश। मद्यपान, धुम्रपान र स्फूर्तिजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप, श्वास प्रश्वास सम्बन्धी रोग, मुटु तथा मुखको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौं।
1: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं, जसको कारणले उच्च रक्तचाप, मधुमेह, मृदुलाको समस्या, क्यान्सर साथै अन्य नसर्ने रोगहरूको समयमा नै पहिचान भई रोगको जटिलताबाट समयमा नै बचाउन सकिन्छ। प्रदेश सरकारले स्थानीय तहहरूसँग सहकार्यमा सञ्चालन गरेको नागरिक परीक्षण कार्यक्रममा सहभागी हौ।
0: ट्राफिक नियमको पालना गरौं, जथाभावी सड़क पार नगरौं, जेब्रा क्रसिङबाट मात्र सड़क पार गरौं, साथै तीव्र गतिमा सवारी साधन नचलाऊ, मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट प्रयोग गरौं,
1: मानसिक तनाव रहित जीवन जिउने अभ्यास गरौं र कुनै मानसिक समस्या आएमा तुरन्त मनोसामाजिकतासँग परामर्श लिने गरौं। आत्महत्याको सोच आएमा टोल फ्री नम्बर 1160 नम्बरमा परामर्श सेवा लिने गरौं।
0: तत्काल एम्बुलेन्स सेवा लिन टोल फ्री नम्बर 102 तथा स्वास्थ्य सम्बन्धी गुनासो र सूचनाहरूका लागि टोल फ्री नम्बर 115 सम्पर्क गरौं।
1: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बीमा गर्ने गरौं। सामाजिक विकास मन्त्रालयले ख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको 50% र आश्रय स्थलमा रहेकाहरूको 100% स्वास्थ्य बीमामा योगदान रकम बेहोर्ने हुँदा यसको सदुपयोग गरौं।
0: मौसम अनुसारको फलफूल, हरियो साग सब्जी खाने गरौं। म्याद गुज्रेका, लेबल नभएका, भुसी परेका, सडे गलेका खाद्य तथा पेय पदार्थको सेवन नगरौं।
1: स्वास्थ्य सम्बन्धी सेवा लिँदा सरकारी वा इजाजत प्राप्त निजी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिने गरौं।
0: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बिमा

हडहुलो रोग सम्बन्धी पशुपन्छी विकास निर्देशनालय सुर्खेतको सूचना। हाल नेपालको झापा, मोरङ, सुनसरी र चितौन लगायतका जिल्लाको कुखुराहरूमा बर्ड फ्लू रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पन्छी पालक कृषकहरूले आफूले पालेका पन्छीहरूलाई बर्ड फ्लूबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजानु हुन, प्रयोग भइसकेको अन्डा राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म खोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निसंक्रमण औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नुहुन, खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्नुहुन, खोरभित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पन्छी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनु हुन, कुखुराको मासु र अन्न राम्ररी पकाएर मात्र सेवन गरौं। पुनश अकस्मात धेरै संख्यामा पन्छी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपन्छी विकास निर्देशनालय सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउँ। थप जानकारीका लागि 98580-65285 सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपन्छी विकास निर्देशनालय सुर्खेत।

0: ए नानी, घर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ, तिमीले चाहिँ कहाँबाट लियौ?
1: अहो बाजे, तपाईँलाई घर सजावटको लागि टाइल मार्बल चाहिएको हो भने त वीरेन्द्रनगर 4 एरी चोकको न्यू सगरमाथा सप्लायर छँदैछ नि, त्यही जानु न।
0: ए हो र, हस् नानी।
1: हामी कहाँ टाइल मार्बल तथा सेनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्गा, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्रनगर 4 एरी चोक सुर्खेत, कुमारी बैंक बसेको घर। फोन नम्बर 083-522-233, मोबाइल नम्बर 98-580-40-316 र 98-448-11-354।
2: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसाय सूचनाको जानकारी दिनको लागि
3: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
2: विज्ञापन नै लगानी हो, उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
3: विज्ञापन शाखा
1: सम्पर्क वीरेन्द्रनगर 9 लाटी कोइली सुर्खेत, फोन नम्बर 083-523-0075, मोबाइल नम्बर 98-480-53-355 र 98-580-41-870।
4: के तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रंगीन फोटो, एमआरपी फोटो तथा फारम, फलेक्स ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर 6 सुर्खेत, प्रोप्राइटर केशर बहादुर थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-480-85-984।
5: होइन हो लाउरिन दिदी, कति राम्रो लुङ्गी र टी सर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? बेनाले
6: कहाँ हुनु नि, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
5: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने अरे, होइन यहाँ कहाँ पाइन्छ र?
6: ल तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्रनगर हुलाक अगाडि रहेको गुरुङ फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीबाट त किनेकी।
5: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर, तपाईँहरू आउने होइन?
7: हजुर, यदि तपाईँ पनि सिङ्गापुरे ड्रेस, युके स्वेटर, होल्यान्ड, इन्डोनेसियन लुङ्गीहरू
8: साथै गुरुङ मगरको वेशभूषा झल्कने ड्रेसको साथमा लेडिज प्यान्ट, टी सर्ट, सेन्डिल, बच्चा बच्चीको रेडिमेड कपडा र जेन्स प्यान्ट, टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
7: गुरुङ फ्यान्सी पसल, वीरेन्द्रनगर फुलाक अगाडि सुर्खेत,
8: प्रोप्राइटर गोविन्द गुरुङ, फोन नम्बर 083-522-234 र मोबाइल नम्बर 98-580-50-365।
9: ओहो बहिनी, कता हिँडेको हो?
10: भोक लाग्यो नि दाजु, खाजा खान हिँडेको नि।
9: अनि किन माथितिर गएको त? हेर त, यही मगरेट चोक नजिकै लाटिकोली रोडमा रहेको भण्डारी दाईको खाजा तथा बिरयानी घर छँदैछ नि।
10: हाम्रा सेवाहरू,
9: हामी कहाँ चाउमिन, फ्राई राइस, भुटुवा, चिकन रोस्ट, ललिपप, सेकुवा, बिरयानी पाइनुका साथै अर्डर अनुसार नास्ताका विभिन्न परिकारहरू तयार गरिन्छ। मोमो प्रति प्लेट रु 90 रुपियाँ मात्र र बिहानी नास्ता पुरी तरकारी रु 40 रुपियाँ मात्र। भण्डारी दाईको खाजा तथा बिरयानी घर, वीरेन्द्रनगर 9 लाटिकोली रोड सुर्खेत, मंगलडी चोक नजिकै, प्रोप्राइटर शिवराज भण्डारी, भण्डारी दाई, मोबाइल नम्बर 98-696-54-247।

यस वर्षको ती दशैं र तिहारलाई अझ भव्य र खुसियाली बनाउन शुभशक्ति मोबाइल सेन्टरले ल्याएको छ आकर्षक उपहार योजनाहरू। भाग्यशाली एकजनालाई स्मार्टफोन जित्ने सुवर्ण अवसर प्रदान गरिएको छ। नयाँ मोबाइल खरिद गर्दा, कुनै पनि एसेसरी सामान खरिद गर्दा, बिग्रिएका मोबाइल मर्मत गर्दा र ₹100 भन्दा माथिको सामानहरू खरिद र मर्मत गर्ने ग्राहक महानुभावहरूको लागि आकर्षक उपहारहरू लक्की ड्र मार्फत प्रदान गरिनेछ। यो अफर सीमित अवधिको लागि मात्र रहेको सहर्ष जानकारी गराउँदछौ। अफर लागू हुने मिति 2083 असार 25 गतेदेखि 2083 मंसिर 10 गतेसम्म। भाग्यशाली एकजनालाई स्मार्टफोन, भाग्यशाली 10 जनालाई एयरपोर्ट, भाग्यशाली 8 जनालाई स्पिकर र भाग्यशाली 2 जनालाई स्मार्ट वाच बम्पर उपहार स्वरूप प्रदान गरिनेछ। युवाशक्ति मोबाइल सेन्टरबाट सामान खरिद गर्नुहोस् र बम्पर उपहार जित्नुहोस्। युवाशक्ति मोबाइल सेन्टर वीरेन्द्रनगर र लाटिकोली लाइन मंगलडी चोकदेखि 150 मिटर तलतिर बाटोको पूर्वपट्टि। मोबाइल नम्बर 9860734354।

0: कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय धेरै नगर सुखेतबाट स्वास्थ्य सम्बन्धी जनहितमा जारी सन्देश। मद्यपान धुम्रपान र स्फूर्तिजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप श्वास प्रश्वास सम्बन्धी रोग मुटु तथा पोक्सोको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौं।
1: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं जसको कारणले उच्च रक्तचाप मधुमेह मृगौलाको समस्या क्यान्सर साथै अन्य नसर्ने रोगहरूको समयमा नै पहिचान भई रोग जटिलताबाट समयमा नै बचाउन सकिन्छ। प्रदेश सरकारले स्थानीय तहहरूसँग सहकार्यमा सञ्चालन गरेको नागरिक परीक्षण कार्यक्रममा सहभागी हौ।
0: ट्राफिक नियमको पालना गरौं, जथाभावी सड़क पार नगरौं, जेब्रा क्रसिङबाट मात्र सड़क पार गरौं, साथै तीव्र गतिमा सवारी साधन नचलाऊ, मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट प्रयोग गरौं,
1: मानसिक तनाव रहित जीवन जिउने अभ्यास गरौं र कुनै मानसिक समस्या आएमा तुरन्त मनोसामाजिकतासँग परामर्श लिने गरौं। आत्महत्याको सोच आएमा टोल फ्री नम्बर 1160 नम्बरमा परामर्श सेवा लिने गरौं।
0: तत्काल एम्बुलेन्स सेवा लिन टोल फ्री नम्बर 102 तथा स्वास्थ्य सम्बन्धी गुनासो र सूचनाहरूका लागि टोल फ्री नम्बर 115 सम्पर्क गरौं।
1: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बीमा गर्ने गरौं। सामाजिक विकास मन्त्रालयले ख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको 50% र आश्रय स्थलमा रहेकाहरूको 100% स्वास्थ्य बीमामा योगदान रकम बेहोर्ने हुँदा यसको सदुपयोग गरौं।
0: मौसम अनुसारको फलफूल हरियो साग सब्जी खाने गरौं। म्याद गुज्रेका लेबल नभएका ढुसी परेका सडे गलेका खाद्य तथा पेय पदार्थको सेवन नगरौं।
1: स्वास्थ्य सम्बन्धी सेवा लिँदा सरकारी वा इजाजत प्राप्त निजी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिने गरौं।
0: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य

भडाफुलो रोग सम्बन्धी पशुपन्छी विकास निर्देशनालय सुर्खेतको सूचना। हाल नेपालको झापा, मोरङ, सुनसरी र सिचौन लगायतका जिल्लाको कुखुराहरूमा बर्डफ्लु रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पन्छी पालक कृषकहरूले आफूले पालेका पन्छीहरूलाई बर्डफ्लुबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजानु हुन, प्रयोग भइसकेको अन्डा राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म खोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निसंक्रमण औषधि राखिएको फुट बाथ प्रयोग गर्नु हुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नु हुन, खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्नुहुन, खोरभित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पन्छी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनु हुन, कुखुराको मासु र अन्डा राम्ररी पकाएर मात्र सेवन गरौं। पुनश्च अकस्मात धेरै संख्यामा पन्छी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपन्छी विकास निर्देशनालय सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउ। थप जानकारीका लागि 98582585 सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपन्छी विकास निर्देशनालय सुर्खेत।

0: तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रंगीन फोटो, एमआरपी फोटो तथा फारम, फलेक्स ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्र नगर छ, सुर्खेत। प्रोप्राइटर केशर बहादुर थापा मगर। सम्पर्क मोबाइल नम्बर 98485894।
1: होइन हो लाउरिन दिदी, कति राम्रो लुङ्गी र टी सर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? बेनाले
2: कहाँ हुनु नि, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
1: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने अरे, होइन यहाँ कहाँ पाइन्छ र?
2: ल तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्र नगर बुलाक अगाडि रहेको गुरुङ फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीबाट त किनेकी।
1: ए हो र, त्यस्तो भए म त लागे गुरुङ फेन्सी पसलतिर। तपाईँहरू आउने होइन? हजुर, यदि तपाईँ पनि सिङ्गापुरे ड्रेस, युके स्वेटर, होल्यान्ड, इन्डोनेसियन लुङ्गीहरू
3: साथै गुरुङ मगरको वेशभूषा झल्कने ड्रेसको साथमा लेडिज प्यान्ट, टी सर्ट, सेन्डिल, बच्चा बच्चीको रेडिमेड कपडा र जेन्स प्यान्ट, टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
1: गुरुङ फ्यान्सी पसल,
2: वीरेन्द्र नगर फुलाक अगाडि सुर्खेत।
3: प्रोप्राइटर गोविन्द गुरुङ, फोन नम्बर 083-522-234 र मोबाइल नम्बर 98-580-50-365।
4: ओहो बहिनी, कता हिँडेको हो?
5: भोक लाग्यो नि दाजु, खाजा खान हिँडेको नि।
4: अनि किन माथितिर गएको त? हेर त, यही मगरेट चोक नजिकै लाटिकोली रोडमा रहेको भण्डारी दाईको खाजा तथा बिरयानी घर छँदैछ नि।
5: हाम्रा सेवाहरू,
4: हामी कहाँ चाउमिन, फ्राई राइस, भुटुवा, चिकन रोस्ट, ललिपप, चेकुवा, बिरयानी पाइनुका साथै अर्डर अनुसार नास्ताका विभिन्न परिकारहरू तयार गरिन्छ। मोमो प्रति प्लेट रु 90 रुपियाँ मात्र र बिहानी नास्ता पुरी तरकारी रु 40 रुपियाँ मात्र। भण्डारी दाईको खाजा तथा बिरयानी घर, वीरेन्द्र नगर 9 लाटिकोली रोड सुर्खेत, मंगलडी चोक नजिकै। प्रोप्राइटर शिवराज भण्डारी, भण्डारी दाई। मोबाइल नम्बर 98-696-54-200।

0: 90 दिनमै अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एकमात्र इन्स्टिच्युट
1: इन्टरनेशनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
0: हाम्रा विशेषताहरू
1: अंग्रेजी भाषा

0: हामी सबैको बुलबुले एफएम 103.4 मेगाहर्ज।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: तपाईहरुका सुन्दर नगर वीरेन्द्र नगर सुर्खेतको दैलेख चुकमा तपाईहरुको सेवालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडिएन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत, साउदी, दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरुमा जान चाहने इच्छुक व्यक्तिहरुले यस संस्थामा आई वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नु हुन यस संस्थाले हार्दिक अनुरोध।

0: गर्दछ।
1: तपसिल
0: माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ।
1: जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ।
0: बिमा सेवा पनि उपलब्ध गराइनेछ।
1: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ।
0: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बेहोर्नेछ।
1: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
0: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
1: नोट,
0: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
1: शाखा कार्यालय वीरेन्द्र नगर सुर्खेत,
0: रेडियन्ट ओभरसिज प्रणाली परिवार, मोबाइल नम्बर 9800100352 र 9841828280,
1: दैलेख रोड मार्सल जनरल स्टोर नजिक।
2: नब्बे दिनमै अङ्ग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एक मात्र इन्स्टिच्युट,
3: इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
2: हाम्रा विशेषताहरू,
3: अङ्ग्रेजी भाषा सिकेपछि अङ्ग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्रीसम्मको अङ्ग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
2: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अङ्ग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
3: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
2: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
3: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
2: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कुल, आईएनजीओ, एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
3: अङ्ग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने,
2: अङ्ग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सिसी क्यामेराबाट निगरानी गरिनेछ,
3: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
2: सम्पर्क इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट, लक्ष्मी अलगाडी, वीरेन्द्र नगर, सुर्खेत। सम्पर्क मोबाइल 9840076856।
4: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्यारै अध्यारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त, उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्ने होइन?
5: हो नि, मैले पनि नजोड्ने भनेको त कहाँ हो र, राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
4: यसको लागि किन चिन्ता, हाम्रो वीरेन्द्रनगर सनी हल लाइनमा रहेको धौलागिरी सोलर छँदैछ नि। हाम्रा सेवाहरू, सोलर सिस्टम 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर सानोदेखि ठुलोसम्म, सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
5: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्रनगर 6 सनी हल लाइन, सुर्खेत। प्रोप्राइटर प्रताप रेग्मी, मोबाइल नम्बर 9836578484।
6: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसायिक सूचनाको जानकारी दिनको लागि
7: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
6: विज्ञापन नै लगानी हो, उचित प्रतिफल आउने ठाउँमा लगानी गरौ, मुनाफा बढाऊ।
7: विज्ञापन शाखा
8: सम्पर्क वीरेन्द्रनगर 9 लाटी कोइली, सुर्खेत। फोन नम्बर 0883523375, मोबाइल नम्बर 9840053355 र 9850041870।
9: के तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रंगीन फोटो, एमआरपी फोटो तथा फारम, फलेक्स ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर 6, सुर्खेत। प्रोप्राइटर केशर बहादुर थापा मगर। सम्पर्क मोबाइल नम्बर 9840085894।
10: होइन हो लाउरिन दिदी, कति राम्रो लुङ्गी र टी सर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? बेनाले
11: कहाँ हुनु नि? विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
12: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने अरे? होइन, यहाँ कहाँ पाइन्छ र?
11: ल, तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्रनगर हुलाक अगाडि रहेको गुरुङ फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीबाट त किनेकी।
12: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर। तपाईँहरू आउने होइन?
13: हजुर, यदि तपाईँ पनि सिङ्गापुरे ड्रेस, युके स्वेटर, होल्यान्ड, इन्डोनेसियन लुङ्गीहरू
14: साथै गुरुङ मगरको वेशभूषा झल्कने ड्रेसको साथमा लेडिज प्यान्ट, टी सर्ट, सेन्डिल, बच्चा बच्चीको रेडिमेड कपडा र जेन्ट्स प्यान्ट, टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
13: गुरुङ फ्यान्सी पसल, वीरेन्द्रनगर फुलाक अगाडि सुर्खेत।
14: प्रोप्राइटर गोविन्द गुरुङ, फोन नम्बर 083-522-234 र मोबाइल नम्बर 98-580-50-365।
15: ओहो बहिनी, कता हिँडेको हो?
16: भोक लाग्यो नि दाजु, खाजा खान हिँडेको नि।
15: अनि किन माथितिर गएको त? हेर त, यही मगरेट चोक नजिकै लाटिकोली रोडमा रहेको भण्डारी दाईको खाजा तथा बिरयानी घर छँदैछ नि।
16: हाम्रा सेवाहरू
15: हामी कहाँ चाउमिन, फ्राई राइस, भुटुवा, चिकन रोस्ट, ललिपप, सेकुवा, बिरयानी पाइनुका साथै अर्डर अनुसार नास्ताका विभिन्न परिकारहरू तयार गरिन्छ। मोमो प्रति प्लेट रु 90 रुपियाँ मात्र र बिहानी नास्ता पुरी तरकारी रु 40 रुपियाँ मात्र। भण्डारी दाईको खाजा तथा बिरयानी घर, वीरेन्द्रनगर 9 लाटिकोली रोड सुर्खेत, मंगलडी चोक नजिकै। प्रोप्राइटर शिवराज भण्डारी, भण्डारी दाई। मोबाइल नम्बर 98-696-54-217।

यस वर्षको तिज दशैं र तिहारलाई अझ भव्य र खुसियाली बनाउन शुभशक्ति मोबाइल सेन्टरले ल्याएको छ आकर्षक उपहार योजनाहरू। भाग्यशाली एकजनालाई स्मार्टफोन जित्ने सुवर्ण अवसर प्रदान गरिएको छ। नयाँ मोबाइल खरिद गर्दा, कुनै पनि एसेसरी सामान खरिद गर्दा, बिग्रिएका मोबाइल मर्मत गर्दा र ₹100 भन्दा माथिको सामानहरू खरिद र मर्मत गर्ने ग्राहक महानुभावहरूको लागि आकर्षक उपहारहरू लक्की ड्र मार्फत प्रदान गरिनेछ। यो अफर सीमित अवधिको लागि मात्र रहेको सहर्ष जानकारी गराउँदछ। अफर लागू हुनेदेखि 2083 असार 25 गतेदेखि 2083 मङ्सिर 10 गतेसम्म। भाग्यशाली एकजनालाई स्मार्टफोन, भाग्यशाली 10 जनालाई एयरपोर्ट, भाग्यशाली 8 जनालाई स्पिकर र भाग्यशाली 2 जनालाई स्मार्ट वाच बम्पर उपहार स्वरूप प्रदान गरिनेछ। शक्ति मोबाइल सेन्टरबाट सामान खरिद गर्नुहोस् र बम्पर उपहार जित्नुहोस्। युवशक्ति मोबाइल सेन्टर वीरेन्द्र नगर र लाटिकोली लाइन मंगलडी चोकदेखि 150 मिटर तलतिर बाटोको पूर्वपट्टि। मोबाइल नम्बर 98607 34578।

0: हिमाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय धेरैनगर सुखेतबाट स्वास्थ्य सम्बन्धी जनहितमा जारी सन्देश मद्यपान धुम्रपान र सुर्तीजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप श्वास प्रश्वास सम्बन्धी रोग मुटु तथा मुखको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौं
1: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं जसको कारणले उच्च रक्तचाप मधुमेह भिडोलाको समस्या क्यान्सर साथै अन्य नसर्ने रोगहरूको समयमा नै पहिचान भई रोगको जटिलताबाट समयमा नै बचाउन सकिन्छ प्रदेश सरकारले स्थानीय तहहरूसँग सहकार्यमा सञ्चालन गरेको नागरिक परीक्षण कार्यक्रममा सहभागी हुन्
0: ट्राफिक नियमको पालना गरौं जथाभावी सड़क पार नगरौं जेब्रा क्रसिङबाट मात्र सड़क पार गरौं साथै तीव्र गतिमा सवारी साधन नचलाऊ मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट प्रयोग गरौं
1: मानसिक तनाव रहित जीवन जिउने अभ्यास गरौं र कुनै मानसिक समस्या आएमा तुरन्त मनोसामाजिककर्तासँग परामर्श लिने गरौं आत्महत्याको सोच आएमा टोल फ्री नम्बर 1160 नम्बरमा परामर्श सेवा लिने गरौं
0: तत्काल एम्बुलेन्स सेवा लिन टोल फ्री नम्बर 102 तथा स्वास्थ्य सम्बन्धी गुनासो र सूचनाहरूका लागि टोल फ्री नम्बर 115 सम्पर्क गरौं
1: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बीमा गर्ने गरौं सामाजिक विकास मन्त्रालयले ख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको 50% र आश्रय स्थलमा रहेकाहरूको 100% स्वास्थ्य बीमामा योगदान रकम बेहोर्ने हुँदा यसको सदुपयोग गरौं
0: मौसम अनुसारको फलफूल हरियो सागसब्जी खाने गरौं म्याद गुज्रेका लेबल नभएका ढुसी परेका सडे गलेका खाद्य तथा पेय पदार्थको सेवन नगरौं
1: स्वास्थ्य सम्बन्धी सेवा लिँदा सरकारी वा इजाजत प्राप्त निजी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिने गरौं
0: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य

0: हामी सबैको बुलबुले एफएम 103.4 मेगाहर्ज
1: सुवर्ण अवसर तपाईहरुको सुन्दर नगर दुर्गी नगर सुर्खेतको दलियो चुकमा तपाईहरुको सेवालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडिएन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत, साउदी, दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरुमा जान चाहने इच्छुक व्यक्तिहरुले यस संस्थामा आए वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नु हुन संस्थाले हार्दिक अनुरोध गर्दछ। तपाईं माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ। जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ। बिमा सेवा पनि उपलब्ध गराइनेछ। भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ। पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बिहोर्नेछ। यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ। पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइ अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला। नोट, यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन। शाखा कार्यालय वीरेन्द्र नगर सुर्खेत रेडिएन्ट ओभरसिज प्रणाली परिवार मोबाइल नम्बर 9800100352 र 9841828280 दैलेख रोड मार्सल जनरल स्टोर नजिक।
2: नब्बे दिनमा अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टी का साथ सिकाइने सुर्खेतको एक मात्र इन्स्टिच्युट
3: इन्टरनेशनल इंग्लिश ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
2: हाम्रा विशेषताहरू
3: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्री सम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
2: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
3: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
2: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
3: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
2: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कूल, आईएनजीओ, एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
3: अंग्रेजी भाषा सिकेपछि मेजर इंग्लिश र विज्ञान विषयलाई सहयोग गर्ने,
2: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सीसी क्यामेराबाट निगरानी गरिनेछ
3: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
2: सम्पर्क इन्टरनेशनल इंग्लिश ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट लक्ष्मी अलगाडी वीरेन्द्र नगर छ सुर्खेत। सम्पर्क मोबाइल 9840768856।
4: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्ययारै अध्ययारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त, उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो रङ भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्य होइन
5: हो नि। मैले पनि नजोड्ने भनेको त कहाँ हो र, राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
4: यसको लागि किन चिन्ता, हाम्रो वीरेन्द्रनगर सनिवल लाइनमा रहेको धौलागिरी सोलर छँदै छ नि। हाम्रा सेवाहरू सोलर सिस्टम 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर, सानोदेखि ठुलोसम्म सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
5: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्र नगर छ सनियल लाइन सुर्खेत, प्रोप्राइटर प्रताप रेग्मी, मोबाइल नम्बर 9836557884।
6: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसाय सूचनाको जानकारी दिनको लागि
7: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
6: विज्ञापन नै लगानी हो, उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
7: विज्ञापन शाखा
8: सम्पर्क नगर 9 लाटिकोली सुर्खेत, फोन नम्बर 083523375, मोबाइल नम्बर 9840053555 र 9850481870।
9: के तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रंगीन फोटो, एमआरपी फोटो तथा फारम, फलेक्स ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर छ, सुर्खेत। प्रोप्राइटर केशर बहादुर थापा मगर। सम्पर्क मोबाइल नम्बर 98485894।
10: होइन हो लाउरिन दिदी, कति राम्रो लुङ्गी र टी सर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? भेनाले
11: कहाँ हुनु नि, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
10: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने अरे? होइन, यहाँ कहाँ पाइन्छ र?
11: ल तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्रनगर बुलाक अगाडि रहेको गुरुङ फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीबाट त किनेकी।
10: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर। तपाईँहरू आउने होइन?
11: हजुर, यदि तपाईँ पनि सिङ्गापुर ड्रेस, युके स्वेटर, होल्यान्ड, इन्डोनेसियन लुङ्गीहरू
12: साथै गुरुङ मगरको वेशभूषा झल्कने ड्रेसको साथमा लेडिज प्यान्ट, टी सर्ट, सेन्डिल, बच्चा बच्चीको रेडिमेड कपडा र जेन्ट्स प्यान्ट, टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
10: गुरुङ फ्यान्सी पसल, वीरेन्द्रनगर फुलाक अगाडि सुर्खेत।
12: प्रोप्राइटर गोविन्द गुरुङ। फोन नम्बर 083-522-334 र मोबाइल नम्बर 98580-50-365।
13: ओहो बहिनी, कता हिँडेको हो?
14: भोक लाग्यो नि दाजु, खाजा खान हिँडेको नि।
13: अनि किन माथितिर गएको त? हेर त, यही मगरेट चोक नजिकै लाटिकोली रोडमा रहेको भण्डारी दाईको खाजा तथा बिरयानी घर छँदैछ नि।
14: हाम्रा सेवाहरू,
13: हामी कहाँ चाउमिन, फ्राई राइस, भुटुवा, चिकन रोस्ट, ललिपप, सेकुवा, बिरयानी पाइनुका साथै अर्डर अनुसार नास्ताका विभिन्न परिकारहरू तयार गरिन्छ। मोमो प्रति प्लेट रु 90 रुपियाँ मात्र र बिहानी नास्ता पुरी तरकारी रु 40 रुपियाँ मात्र। भण्डारी दाईको खाजा तथा बिरयानी घर, वीरेन्द्रनगर 9 लाटिकोली रोड सुर्खेत, मंगलडी चोक नजिकै। प्रोप्राइटर शिवराज भण्डारी। भण्डारी दाई, मोबाइल नम्बर 98696552117।

यस वर्षको तिज दशैं र तिहारलाई अझ भव्य र खुसियाली बनाउन शिवशक्ति मोबाइल सेन्टरले ल्याएको छ आकर्षक उपहार योजनाहरू। भाग्यशाली एकजनालाई स्मार्टफोन जित्ने सुवर्ण अवसर प्रदान गरिएको छ। नयाँ मोबाइल खरिद गर्दा, कुनै पनि एसेसरी सामान खरिद गर्दा, बिग्रिएका मोबाइल मर्मत गर्दा र ₹100 भन्दा माथिको सामानहरू खरिद र मर्मत गर्ने ग्राहक महानुभावहरूको लागि आकर्षक उपहारहरू लक्की ड्र मार्फत प्रदान गरिनेछ। यो अफर सीमित अवधिको लागि मात्र रहेको सहर्ष जानकारी गराउँदछ। अफर लागू हुने मिति 2083 असार 25 गतेदेखि 2083 मंसिर 10 गतेसम्म। भाग्यशाली एकजनालाई स्मार्टफोन, भाग्यशाली 10 जनालाई एयरपोर्ट, भाग्यशाली 8 जनालाई स्पिकर र भाग्यशाली 2 जनालाई स्मार्ट वाच बम्पर उपहार स्वरूप प्रदान गरिनेछ। युवाशक्ति मोबाइल सेन्टरबाट सामान खरिद गर्नुहोस् र बम्पर उपहार जित्नुहोस्। युवाशक्ति मोबाइल सेन्टर वीरेन्द्र नगर र लाटिकोली लाइन मंगलडी चोकदेखि 150 मिटर तलतिर बाटोको पूर्वपट्टि। मोबाइल नम्बर 98607 34।

0: कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय वीरेन्द्र नगर सुकेतबाट स्वास्थ्य सम्बन्धी जनहितमा जारी सन्देश। मद्यपान, धुम्रपान र स्फूर्तिजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप, श्वास प्रश्वास सम्बन्धी रोग, मुटु तथा पोक्सोको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौं।
1: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं, जसको कारणले उच्च रक्तचाप, मधुमेह, भिडोलाको समस्या, क्यान्सर साथै अन्य नसर्ने रोगहरूको समयमा नै पहिचान भई रोगको जटिलताबाट समयमा नै बचाउन सकिन्छ। प्रदेश सरकारले स्थानीय तहहरूसँग सहकारीमा सञ्चालन गरेको नागरिक परीक्षण कार्यक्रममा सहभागी हुन्।
0: ट्राफिक नियमको पालना गरौं, जथाभावी सड़क पार नगरौं, जेब्रा क्रसिङबाट मात्र सड़क पार गरौं, साथै तीव्र गतिमा सवारी साधन नचलाऊ, मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट प्रयोग गरौं,
1: मानसिक तनाव रहित जीवन जिउने अभ्यास गरौं र कुनै मानसिक समस्या आएमा तुरन्त मनोसामाजिकतासँग परामर्श लिने गरौं। आत्महत्याको सोच आएमा टोल फ्री नम्बर 1163 नम्बरमा परामर्श सेवा लिने गरौं।
0: तत्काल एम्बुलेन्स सेवा लिन टोल फ्री नम्बर 102 तथा स्वास्थ्य सम्बन्धी गुनासो र सूचनाहरूका लागि टोल फ्री नम्बर 115 सम्पर्क गरौं।
1: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बीमा गर्ने गरौं। सामाजिक विकास मन्त्रालयले ख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको 50% र आश्रय स्थलमा रहेकाहरूको 100% स्वास्थ्य बीमामा योगदान रकम दोहोर्ने हुँदा यसको सदुपयोग गरौं।
0: मौसम अनुसारको फलफूल, हरियो सागसब्जी खाने गरौं। म्याप गुज्रिएका, लेबल नभएका, भुसी परेका, सडे गलेका खाद्य तथा पेय पदार्थको सेवन नगरौं।
1: स्वास्थ्य सम्बन्धी सेवा लिँदा सरकारी वा इजाजत प्राप्त निजी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिने गरौं।
0: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न

हडहुलो रोग सम्बन्धी पशुपन्छी विकास निर्देशनालय सुर्खेतको सूचना। हाल नेपालको झापा, मोरङ, सुनसरी र चितौन लगायतका जिल्लाको कुखुराहरूमा बर्ड फ्लू रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पन्छी पालक कृषकहरूले आफूले पालेका पन्छीहरूलाई बर्ड फ्लूबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजानु हुन, प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म खोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निसंक्रमण औषधि राखिएको फुट बाथ प्रयोग गर्नु हुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नु हुन, खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्नुहुन, खोरभित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पन्छी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनुहुन, कुखुराको मासु र अन्डा राम्ररी पकाएर मात्र सेवन गरौं। पुनश्च अकस्मात धेरै संख्यामा पन्छी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपन्छी विकास निर्देशनालय सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउ। थप जानकारीका लागि 98585285 मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपन्छी विकास निर्देशनालय सुर्खेत।

0: ए नानी, घर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ, तिमीले चाहिँ कहाँबाट लियौ?
1: अहो बाजे, तपाईँलाई घर सजावटको लागि टाइल मार्बल चाहिएको हो भने त वीरेन्द्र नगर 4 एडी चोकको न्यू सगरमाथा सप्लाई छँदैछ नि, त्यही जानु न।
0: ए हो र, हस् नानी।
1: हामी कहाँ टाइल मार्बल तथा सिनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्गा, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्रनगर 4 एरी चोक, सुर्खेत, कुमारी बैंक बसेको घर। फोन नम्बर 083-522-233, मोबाइल नम्बर 98-580-40-316 र 98-448-11-354।
2: भडाफुलो रोग सम्बन्धी पशुपक्षी विकास निर्देशनालय सुर्खेतको सूचना। हाल नेपालको झापा, मोरङ, सुनसरी र चितौन लगायतका जिल्लाको कुखुराहरूमा भडाफुलो रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पक्षी पालक कृषकहरूले आफूले पालेका पक्षीहरूलाई भडाफुलोबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निष्क्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फर्ममा नजानु हुन, प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म खोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निसंक्रमण औषधि राखिएको फुट बाथ प्रयोग गर्नु हुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नु हुन, खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्नु हुन, खोर भित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पक्षी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनु हुन, कुखुराको मासु र अन्डा राम्ररी पकाएर मात्र सेवन गरौं। पुनश्च अकस्मात धेरै संख्यामा पक्षी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपक्षी विकास निर्देशनालय सुर्खेत, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउँ। थप जानकारीका लागि 98-580-65-285 सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपक्षी विकास निर्देशनालय सुर्खेत।

0: ए नानी, घर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ, तिमीले चाहिँ कहाँबाट लियौ?
1: अहो बाजे, तपाईँलाई घर सजावटको लागि टाइल मार्बल चाहिएको हो भने त वीरेन्द्र नगर 4 एडी चोकको न्यू सगरमाथा सप्लायर्स छँदैछ नि, त्यही जानु न।
0: ए हो र, हस् नानी।
1: हामी कहाँ टाइल मार्बल तथा सिनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्गा, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्र नगर 4 एडी चोक सुर्खेत, कुमारी बैंक बसेको घर। फोन नम्बर 083-5522-33, मोबाइल नम्बर 98-5804-3116 र 98-448-11-354।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: तपाईहरुका सुन्दर नगर दुर्ग नगर सुर्खेतको दलियो चुकमा तपाईहरुको शुभलाई मध्य नजर राखी शरण मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडिएन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत साउदी दुबई कतार बहराइन मलेसिया आदि देशहरूमा जान चाहन इच्छुक व्यक्तिहरूले यस संस्थामा आई वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नु हुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ। माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ। जुन काम भने पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ। बिना सेवा पनि उपलब्ध गराइनेछ। भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ। पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बिहोर्नेछ। यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ। पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला। नोट, यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन। शाखा कार्यालय वीरेन्द्र नगर सुर्खेत रेडिएन्ट ओभरसिज प्रणाली परिवार मोबाइल नम्बर 9800102512 र 9841828280 दैलेख रोड मार्सल जनरल स्टोर नजिक।
2: नब्बे दिनमा अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टी का साथ सिकाइने सुर्खेतको एक मात्र इन्स्टिच्युट
3: इन्टरनेशनल इङ्ग्लिश ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
2: हाम्रा विशेषताहरू:
3: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्री सम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
2: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
3: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
2: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
3: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
2: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कूल आईएनजीओ एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
3: अंग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने,
2: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सीसी क्यामेराबाट निगरानी गरिनेछ
3: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
2: सम्पर्क इन्टरनेशनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट लक्ष्मी अलगाडी वीरेन्द्र नगर सुर्खेत। सम्पर्क मोबाइल 9840076856।
4: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अधारै अधारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त, उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो रङ भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्य होइन
5: हो नि। मैले पनि नजोड्ने भनेको त कहाँ हो र, राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
4: यसको लागि किन चिन्ता, हाम्रो वीरेन्द्रनगर सनिहल लाइनमा रहेको धौलागिरी सोलर छँदै छ नि। हाम्रा सेवाहरू: सोलर सिस्टम 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर सानोदेखि ठुलोसम्म, सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
5: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्र नगर 6 सनियल लाइन सुर्खेत। प्रोप्राइटर प्रताप रेग्मी। मोबाइल नम्बर 9836 57 864।

0: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसायिक सूचनाको जानकारी दिनको लागि
1: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
0: विज्ञापन नै लगानी हो, उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
1: विज्ञापन शाखा सम्पर्क वीरेन्द्र नगर 9 लाटिकोली सुर्खेत, फोन नम्बर 083-523-75, मोबाइल नम्बर 98-483-55 र 98-585-41-870।
2: के तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रङ्गीन फोटो, एमआरपी फोटो तथा फारम, पलिस ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर 6 सुर्खेत, प्रोप्राइटर केशर बहादुर थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-84-85-984।
3: होइन हो लौरिन दिदी, कति राम्रो लुङ्गी र टी सर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? भेनरले
4: कहाँ बनाउने, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
3: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने अरे, होइन यहाँ कहाँ पाइन्छ र?
4: ल तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्र नगर बुलाक अगाडि रहेको गुरु फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीबाट त किनेकी।
3: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर, तपाईँहरू आउने होइन? हजुर, यदि तपाईँ पनि सिङ्गापुर ड्रेस, युके स्वेटर, होल्यान्ड, इन्डोनेसियन लुङ्गीहरू
5: साथै गुरुङ मगरको वेशभूषा झल्करे ड्रेसको साथमा लेडिज प्यान्ट, टी सर्ट, सेन्डिल, बच्चा बच्चीको रेडिमेड कपडा र जेन्स प्यान्ट, टी सर्ट थप मूल्यमा पाइन्छ।
3: गुरुङ फेन्सी पसल, वीरेन्द्रनगर फुलाक अगाडि सुर्खेत,
5: प्रोप्राइटर गोविन्द गुरुङ, फोन नम्बर 083-522-234 र मोबाइल नम्बर 98-580-50-365।
1: 90 दिनमा अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एक मात्र इन्स्टिच्युट,
6: इन्टरनेशनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
1: हाम्रा विशेषताहरू,
6: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मदत गर्ने, कक्षा 6 डिग्री सम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
1: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
6: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
1: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
6: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
1: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कूल, आईएनजीओ, एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
6: अंग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने,
1: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सिसी क्यामेराबाट निगरानी गरिनेछ
6: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
1: सम्पर्क इन्टरनेशनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट, लक्ष्मी अलगाडी, वीरेन्द्र नगर 6 सुर्खेत, सम्पर्क मोबाइल 98-486-76-856।
2: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्ययारै अध्ययारो हुन्छ, अरूको घरमा हेर्नुहोस् त उज्यालो झकमक्क देखिएका छन्, हामीले पनि एउटा राम्रो र भर पर्दो सोलर जोडौँ भनेको कहिले मान्ने होइन?
7: हो नि, मैले पनि नजोड्ने भनेको त कहाँ हो र, राम्रो र भर पर्दो सोलर पाइनु पनि त पर्यो नि,
2: यसको लागि किन चिन्ता, हाम्रो वीरेन्द्रनगर सनिवल लाइनमा रहेको धौलागिरी सोलर छँदै छ नि, हाम्रा सेवाहरू सोलर सिस्टम 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर सानोदेखि ठुलोसम्म, सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
7: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्रनगर 6 सन्य लाइन सुर्खेत, प्रोप्राइटर प्रताप रेग्मी, मोबाइल नम्बर 98-36-57-854।
8: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसायिक सूचनाको जानकारी दिनको लागि
1: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
0: विज्ञापन नै लगानी हो, उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
1: विज्ञापन शाखा सम्पर्क वीरेन्द्रनगर 9 लाटीकोइली सुर्खेत, फोन नम्बर 083-523-75, मोबाइल नम्बर 98-483-55 र 98-585-41-870।
2: ए नानी, घर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ, तिमीले चाहिँ कहाँबाट लियौ?
3: अहो बाजे, तपाईँलाई घर सजावटको लागि टाइल मार्बल चाहिएको हो भने त वीरेन्द्रनगर 4 एरी चोकको न्यू सगरमाथा सप्लायर छँदैछ नि, त्यही जानु न।
2: ए हो र, हस् नानी।
3: हामी कहाँ टाइल मार्बल तथा सिनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्गा, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्रनगर 4 एरी चोक सुर्खेत, कुमारी बैंक बसेको घर, फोन नम्बर 083-522-233, मोबाइल नम्बर 98-580-40-316 र 98-448-11-354।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: तपाईहरुको सुन्दर नगर दिल्ली नगर सुर्खेतको दलियो चुकमा तपाईहरुको शोभालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडिएन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत साउदी दुबई कतार बहराइन मलेसिया आदि देशहरूमा जान चाहने इच्छुक व्यक्तिहरूले यस संस्थामा आए वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ। माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ। जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ। बिना सेवा पनि उपलब्ध गराइनेछ भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ। पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बिहोर्नेछ। यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ। पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला। नोट, यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन। शाखा कार्यालय वीरेन्द्र नगर सुर्खेत रेडिएन्ट ओभरसिज प्रणाली परिवार मोबाइल नम्बर 9800100352 र 9841828280 दैलेख रोड मार्सल जनरल स्टोर नजिक।
2: नब्बे दिनमा अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एकमात्र इन्स्टिच्युट
3: इन्टरनेशनल इंग्लिश ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
2: हाम्रा विशेषताहरू:
3: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्रीसम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण थ्री राइटिङमा सहयोग गर्ने,
2: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
3: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
2: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
3: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
2: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कूल आईएनजीओ एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
3: अंग्रेजी भाषा सिकेपछि मेजर इंग्लिश र विज्ञान विषयलाई सहयोग गर्ने,
2: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सिसी क्यामेराबाट निगरानी गरिनेछ
3: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
2: सम्पर्क इन्टरनेशनल इंग्लिश ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट लक्ष्मी अलगाडी वीरेन्द्र नगर छ सुर्खेत। सम्पर्क मोबाइल 9840876856।
4: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्यारै अध्यारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त, उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्ने होइन
5: हो नि। मैले पनि नजोड्ने भनेको त कहाँ हो र, राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
4: त्यसको लागि किन चिन्ता, हाम्रो वीरनगर सनुवल लाइनमा रहेको धौलागिरी सोलर छँदैछ नि। हाम्रा सेवाहरू: सोलर सिस्टम 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर सानोदेखि ठुलोसम्म, सोलर बल्ब कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
5: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्र नगर 6 सनियल लाइन सुर्खेत, प्रोप्राइटर प्रताप रेग्मी, मोबाइल नम्बर 9836578484।
6: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसायिक सूचनाको जानकारी दिनको लागि
7: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
6: विज्ञापन नै लगानी हो, उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
7: विज्ञापन शाखा
8: सम्पर्क वीरेन्द्रनगर 9 लाटिकोली सुर्खेत, फोन नम्बर 0385-23-075, मोबाइल नम्बर 9840-53-355 र 9585-41-870।
9: ए नानी, घर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ, तिमीले चाहिँ कहाँबाट लियौ?
10: अहो बाजे, तपाईँलाई घर सजावटको लागि टाइल मार्बल चाहिएको हो भने त वीरेन्द्र नगर चार एडी चोकको न्यू सगरमाथा सप्लाई छँदैछ नि, त्यही जानु न।
9: ए हो र, हस् नानी।
10: हामी कहाँ टाइल मार्बल तथा सिनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्गा, न्यू सगरमाथा सप्लाइर्स, वीरेन्द्रनगर चार एरी चोक सुर्खेत, कुमारी बैंक बसेको घर। फोन नम्बर 083-552-233, मोबाइल नम्बर 98-580-40-316 र 98-448-11-354।
0: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईहरुका सुन्दर नगर दुर्गी नगर सुर्खेतको दलियो चुकमा तपाईहरुको शुभलाई मध्य नजर राखी चरण मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडिएन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत, साउदी, दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरूमा जान चाहने इच्छुक व्यक्तिहरूले यस संस्थामा आए वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ। माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ। जुन काम भने पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ। बिमा सेवा पनि उपलब्ध गराइनेछ। भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ। पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बिहोर्नेछ। यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ। पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला। नोट, यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन। शाखा कार्यालय वीरेन्द्र नगर सुर्खेत, रेडिएन्ट ओभरसिज प्रणाली परिवार, मोबाइल नम्बर 98-010-035-12 र 98-481-28-280, दैलेख रोड, मार्चल जनरल स्टोर नजिक।
10: नब्बे दिनमा अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एकमात्र इन्स्टिच्युट,
11: इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
10: हाम्रा विशेषताहरू,
3: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्री सम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
10: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न आजमै सकिने,
3: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
10: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
3: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
10: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कूल, आईएनजीओ, एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
3: अंग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने,
10: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सीसी क्यामेराबाट निगरानी गरिनेछ
3: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
10: सम्पर्क इन्टरनेशनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट, लक्ष्मी अलगाडी, वीरेन्द्र नगर, सुर्खेत। सम्पर्क मोबाइल 98-486-76-856।
12: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्ययारै अध्ययारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त, उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्य होइन।
13: हो नि, मैले पनि नजोड्ने भनेको त कहाँ हो र, राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
12: यसको लागि किन चिन्ता, हाम्रो वीरेन्द्रनगर सनिवल लाइनमा रहेको धौलागिरी सोलर छँदैछ नि। हाम्रा सेवाहरू, सोलर सिस्टम, 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर, सानोदेखि ठुलोसम्म सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
5: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्र नगर छ, सन्य लाइन सुर्खेत। प्रोप्राइटर प्रताप रेग्मी, मोबाइल नम्बर 98-36-57-884।
6: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसायिक सूचनाको जानकारी दिनको लागि
7: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ, आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
6: विज्ञापन नै लगानी हो, उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
7: विज्ञापन शाखा
8: सम्पर्क वीरेन्द्र नगर 9 लाटी कोइली सुर्खेत, फोन नम्बर 083-523-075, मोबाइल नम्बर 98-483-55 र 98-585-41-870।
14: के तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रङ्गीन फोटो, एमआरपी फोटो तथा फारम, पलिस ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्र नगर 6 सुर्खेत, प्रोप्राइटर केशर बहादुर थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-484-9984।

0: नयाँ टी शर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? भेनाले
1: कहाँ हुनुहुने, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
0: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने अरे, होइन यहाँ कहाँ पाइन्छ र?
1: ल तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको विरेन्द्रनगर बुलाक अगाडि रहेको गुरुङ फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीबाट त किनेकी।
0: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर। तपाईँ मलाई आउने होइन? हजुर, यदि तपाईँ पनि सिङ्गापुर ड्रेस, युके स्वेटर, होल्यान्ड इन्डोनेसियन लुङ्गीहरू
2: साथै गुरुङ मगरको वेशभूषा झल्करे ड्रेसको साथमा लेडिज प्यान्ट, टी सर्ट, सेन्डिल, बच्चा बच्चीको रेडिमेड कपडा र जेन्ट्स प्यान्ट, टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
0: गुरुङ फ्यान्सी पसल, रेन्द्रनगर फुलाक अगाडि सुर्खेत।
2: प्रोप्राइटर गोविन्द गुरुङ, फोन नम्बर 083-522-234 र मोबाइल नम्बर 98-580-50-365।
3: ओहो बहिनी, कता हिँडेको हो?
4: भोक लाग्यो नि दाजु, खाजा खान हिँडेको नि।
3: अनि किन माथितिर गएको त?
5: हेर त, यही मगरेट चोक नजिकै लाटिकोली रोडमा रहेको भण्डारी दाईको खाजा तथा बिरयानी घर छँदैछ नि।
4: हाम्रा सेवाहरू,
5: हामी कहाँ चाउमिन, फ्राई राइस, भुटुवा, चिकन रोस्ट, ललिपप, सेकुवा, बिरयानी पाइनुका साथै अर्डर अनुसार नास्ताका विभिन्न परिकारहरू तयार गरिन्छ। मोमो प्रति प्लेट रु 90 रुपियाँ मात्र र बिहानी नास्ता पुरी तरकारी रु 40 रुपियाँ मात्र। भण्डारी दाईको खाजा तथा बिरयानी घर, वीरेन्द्रनगर 9 लाटिकोली रोड सुर्खेत, मंगलडी चोक नजिकै। प्रोप्राइटर शिवराज भण्डारी, भण्डारी दाई, मोबाइल नम्बर 98-696-54-217।

यस वर्षको ती दशैं र तिहारलाई अझ भव्य र खुसियाली बनाउन शिवशक्ति मोबाइल सेन्टरले ल्याएको छ आकर्षक उपहार योजनाहरू। भाग्यशाली एकजनालाई स्मार्टफोन जित्ने सुवर्ण अवसर प्रदान गरिएको छ। नयाँ मोबाइल खरिद गर्दा, कुनै पनि एसेसरी सामान खरिद गर्दा, बिग्रिएका मोबाइल मर्मत गर्दा र रु 100 भन्दा माथिको सामानहरू खरिद र मर्मत गर्ने ग्राहकमा हानुभावहरूको लागि आकर्षक उपहारहरू लक्की ड्र मार्फत प्रदान गरिनेछ। यो अफर सीमित अवधिको लागि मात्र रहेको सहर्ष जानकारी गराउँदछ। अफर लागू हुने मिति 2083 असार 25 गतेदेखि 2083 मंसिर 10 गतेसम्म। भाग्यशाली एकजनालाई स्मार्टफोन, भाग्यशाली 10 जनालाई एयरपोर्ट, भाग्यशाली 8 जनालाई स्पिकर र भाग्यशाली 2 जनालाई स्मार्ट वाच बम्पर उपहार स्वरूप प्रदान गरिनेछ। युवाशक्ति मोबाइल सेन्टरबाट सामान खरिद गर्नुहोस् र बम्पर उपहार जित्नुहोस्। युवाशक्ति मोबाइल सेन्टर वीरेन्द्रनगर लाटिकोली लाइन मंगलडु चोकदेखि 150 मिटर तलतिर बाटोको पूर्वपट्टि। मोबाइल नम्बर 98607 34500।

0: कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय वीरेन्द्रनगर सुखेतबाट स्वास्थ्य सम्बन्धी जनहितमा जारी सन्देश। मद्यपान, धुम्रपान र सुर्तिजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप, श्वास प्रश्वास सम्बन्धी रोग, मुटु तथा मुक्तको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौं।
1: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं, जसको कारणले उच्च रक्तचाप, मधुमेह, मृगौलाको समस्या, क्यान्सर साथै अन्य नसर्ने रोगहरूको समयमा नै पहिचान भई रोगको जटिलताबाट समयमा नै बचाउन सकिन्छ। प्रदेश सरकारले स्थानीय तहहरूसँग सहकारीमा सञ्चालन गरेको नागरिक परीक्षण कार्यक्रममा सहभागी हुन्।
0: ट्राफिक नियमको पालना गरौं, जथाभावी सडक पार नगरौं, जेब्रा क्रसिङबाट मात्र सडक पार गरौं, साथै तीव्र गतिमा सवारी साधन नचलाऊ, मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट प्रयोग गरौं,
1: मानसिक तनाव रहित जीवन जिउने अभ्यास गरौं र कुनै मानसिक समस्या आएमा तुरन्त मनोसामाजिकतासँग परामर्श लिने गरौं। आत्महत्याको सोच आएमा टोल फ्री नम्बर 1160 नम्बरमा परामर्श सेवा लिने गरौं।
0: तत्काल एम्बुलेन्स सेवा लिन टोल फ्री नम्बर 102 तथा स्वास्थ्य सम्बन्धी गुनासो र सूचनाहरूका लागि टोल फ्री नम्बर 115 सम्पर्क गरौं।
1: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बीमा गर्ने गरौं। सामाजिक विकास मन्त्रालयले ख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको 50% र आश्रय स्थलमा रहेकाहरूको 100% स्वास्थ्य बीमामा योगदान रकम बेहोर्ने हुँदा यसको सदुपयोग गरौं।
0: मौसम अनुसारको फलफूल, हरियो सागसब्जी खाने गरौं। म्याद गुज्रेका, लेबल नभएका, भुसी परेका, सडे गलेका खाद्य तथा पेय पदार्थको सेवन नगरौं।
1: स्वास्थ्य सम्बन्धी सेवा लिँदा सरकारी वा इजाजत प्राप्त निजी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिने गरौं।
0: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य

0: माया
1: भडाफुलो रोग सम्बन्धी पशुपन्छी विकास निर्देशनालय सुर्खेतको सूचना। हाल नेपालको झापा, मोरङ, सुनसरी र चितौन लगायतका जिल्लाको कुखुराहरूमा भडाफुलो रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पन्छी पालक कृषकहरूले आफूले पालेका पन्छीहरूलाई भडाफुलोबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निष्क्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजानु हुन, प्रयोग भइसकेको अन्डा राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म खोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निसंक्रमण औषधि राखिएको फुट बाथ प्रयोग गर्नु हुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नु हुन, खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्नुहुन, खोर भित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पन्छी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनुहुन, कुखुराको मासु र अन्डा राम्ररी पकाएर मात्र सेवन गरौं, पुनश अकस्मात धेरै संख्यामा पन्छी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपन्छी विकास निर्देशनालय सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउ। थप जानकारीका लागि 98580 65285 सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपन्छी विकास निर्देशनालय सुर्खेत।

0: तपाई राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रंगीन फोटो, एमआरपी फोटो तथा फारम, फलिस ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर छ, सुर्खेत। प्रोप्राइटर केशव बहादुर थापा मगर। सम्पर्क मोबाइल नम्बर 98485894।
1: होइन हो लाउरिन दिदी, कति राम्रो लुङ्गी र टी सर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? बेनाले
2: कहाँ बनाउने, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
1: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने अरे? होइन, यहाँ कहाँ पाइन्छ र?
2: ल तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्रनगर बुलाक अगाडि रहेको गुरुङ फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीँबाट त किनेकी।
1: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर। तपाईँहरू आउने होइन? हजुर, यदि तपाईँ पनि सिङ्गापुर ड्रेस, युके स्वेटर, होल्यान्ड, इन्डोनेसियन लुङ्गीहरू
3: साथै गुरुङ मगरको वेशभूषा झल्करे ड्रेसको साथमा लेडिज प्यान्ट, टी सर्ट, सेन्डिल, बच्चा बच्चीको रेडिमेड कपडा र जेन्ट्स प्यान्ट, टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
1: गुरुङ फेन्सी पसल, वीरेन्द्रनगर, फुलाक अगाडि, सुर्खेत।
3: प्रोप्राइटर गोविन्द गुरुङ, फोन नम्बर 083-522-234 र मोबाइल नम्बर 98580-50-365।
4: ओहो बहिनी, कता हिँडेको हो?
5: भोक लाग्यो नि दाजु, खाजा खान हिँडेको नि।
4: अनि किन माथितिर गएको त? हेर त, यही मगरेट चोक नजिकै लाटिकोली रोडमा रहेको भण्डारी दाईको खाजा तथा बिरयानी घर छँदैछ नि।
5: हाम्रा सेवाहरू,
4: हामी कहाँ चाउमिन, फ्राइड राइस, भुटुवा, चिकन रोस्ट, ललिपप, केकुवा, बिरयानी पाइनुका साथै अर्डर अनुसार नास्ताका विभिन्न परिकारहरू तयार गरिन्छ। मोमो प्रति प्लेट रु 90 रुपियाँ मात्र र बिहानी नास्ता पुरी तरकारी रु 40 रुपियाँ मात्र। भण्डारी दाईको खाजा तथा बिरयानी घर, वीरेन्द्रनगर 9 लाटिकोली रोड, सुर्खेत, मंगलडी चोक नजिकै। प्रोपराइटर शिवराज भण्डारी, भण्डारी दाई। मोबाइल नम्बर 98696552-17।

यस वर्षको तीज दशैं र तिहारलाई अझ भव्य र खुसियाली बनाउन शिवशक्ति मोबाइल सेन्टरले ल्याएको छ आकर्षक उपहार योजनाहरू। भाग्यशाली एकजनालाई स्मार्टफोन जित्ने सुवर्ण अवसर प्रदान गरिएको छ। नयाँ मोबाइल खरिद गर्दा, कुनै पनि एसेसरी सामान खरिद गर्दा, बिग्रिएका मोबाइल मर्मत गर्दा र ₹100 भन्दा माथिको सामानहरू खरिद र मर्मत गर्ने ग्राहक महानुभावहरूको लागि आकर्षक उपहारहरू लक्की ड्र मार्फत प्रदान गरिनेछ। यो अफर सीमित अवधिको लागि मात्र रहेको सहर्ष जानकारी गराउँदछ। अफर लागू हुने मिति 2083 असार 25 गतेदेखि 2083 मंसिर 10 गतेसम्म। भाग्यशाली एकजनालाई स्मार्टफोन, भाग्यशाली 10 जनालाई एयरपोर्ट, भाग्यशाली 8 जनालाई स्पिकर र भाग्यशाली 2 जनालाई स्मार्ट वाच बम्पर उपहार स्वरूप प्रदान गरिनेछ। युवाशक्ति मोबाइल सेन्टरबाट सामान खरिद गर्नुहोस् र बम्पर उपहार जित्नुहोस्। युवाशक्ति मोबाइल सेन्टर वीरेन्द्र नगर र लाटिकोली लाइन मंगलडु चोकदेखि 150 मिटर तलतिर बाटोको पूर्वपट्टि। मोबाइल नम्बर 98607 34

0: कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय धेरै नगर सुकेतबाट स्वास्थ्य सम्बन्धी जनहितमा जारी सन्देश। मद्यपान, धुम्रपान र सुर्तीजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप, श्वासप्रश्वास सम्बन्धी रोग, मुटु तथा पोक्सोको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौं।
1: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं, जसको कारणले उच्च रक्तचाप, मधुमेह, भेटघोलाको समस्या, क्यान्सर साथै अन्य नसर्ने रोगहरूको समयमा नै पहिचान भई रोगको जटिलताबाट समयमा नै बचाउन सकिन्छ। प्रदेश सरकारले स्थानीय तहहरूसँग सहकारीमा संचालन गरेको नागरिक परीक्षण कार्यक्रममा सहभागी हुन्।
0: ट्राफिक नियमको पालना गरौं, जथाभावी सड़क पार नगरौं, जेब्रा क्रसिङबाट मात्र सड़क पार गरौं, साथै तीव्र गतिमा सवारी साधन नचलाऊ, मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट प्रयोग गरौं,
1: मानसिक तनाव रहित जीवन जिउने अभ्यास गरौं र कुनै मानसिक समस्या आएमा तुरन्त मनोसामाजिकतासँग परामर्श लिने गरौं। आत्महत्याको सोच आएमा टोल फ्री नम्बर 1166 नम्बरमा परामर्श सेवा लिने गरौं।
0: तत्काल एम्बुलेन्स सेवा लिन टोल फ्री नम्बर 102 तथा स्वास्थ्य सम्बन्धी गुनासो र सूचनाहरूका लागि टोल फ्री नम्बर 115 सम्पर्क गरौं।
1: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बीमा गर्ने गरौं। सामाजिक विकास मन्त्रालयले ख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको 50% र आश्रय स्थलमा रहेकाहरूको 100% स्वास्थ्य बीमामा योगदान रकम बेहोर्ने हुँदा यसको सदुपयोग गरौं।
0: मौसम अनुसारको फलफूल, हरियो साग सब्जी खाने गरौं। म्याद गुज्रिएका, लेबल नभएका, भुसी परेका, सडे गलेका खाद्य तथा पेय पदार्थको सेवन नगरौं।
1: स्वास्थ्य सम्बन्धी सेवा लिँदा सरकारी वा इजाजत प्राप्त निजी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिने गरौं।
0: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य।

भडाफुलो रोग सम्बन्धी पशुपन्छी विकास निर्देशनालय सुर्खेतको सूचना। हाल नेपालको झापा, मोरङ, सुनसरी र चितौन लगायतका जिल्लाको कुखुराहरूमा भडाफुलो रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पन्छी पालक कृषकहरूले आफूले पालेका पन्छीहरूलाई भडाफुलोबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजानु हुन, प्रयोग भइसकेको अन्डा राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म खोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निसंक्रमण औषधि राखिएको फुट बाथ प्रयोग गर्नु हुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नु हुन, खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्नुहुन, खोरभित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पन्छी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनुहुन, कुखुराको मासु र अन्न राम्ररी पकाएर मात्र सेवन गरौं, पुनश अकस्मात धेरै संख्यामा पन्छी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपन्छी विकास निर्देशनालय सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउ। थप जानकारीका लागि 98580-65285 सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपन्छी विकास निर्देशनालय सुर्खेत।

तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रंगीन फोटो, एमआरपी फोटो तथा फारम, फलेक्स ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर छ, सुर्खेत। प्रोप्राइटर केशर बहादुर थापा मगर। सम्पर्क मोबाइल नम्बर 98485 9084।

0: अलिकति राम्रो लुङ्गी र टी सर्ट लगाउनु भएको विदेशबाट ल्याउनु भएको हो कि क्या हो बेनाले
1: कहाँ बुनुने विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट
0: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने अरे होइन यहाँ कहाँ पाइन्छ र
1: ल तिमीलाई त थाहै रहेनछ हाम्रै सुर्खेतको वीरेन्द्र नगर बुलाक अगाडि रहेको गुरु फेन्सी पसलमा पाइन्छ नि मैले त्यहीँबाट त किनेकी
0: ए हो र त्यस्तो भए म त लागे गुरुङ फेन्सी पसलतिर तपाईँहरू आउने होइन हजुर यदि तपाईँ पनि सिङ्गापुर ड्रेस युके स्वेटर होल्यान्ड इन्डोनेसियन लुङ्गीहरू
2: साथै गुरुङ मगरको वेशभूषा झल्करे ड्रेसको साथमा लेडिज प्यान्ट टी सर्ट सेन्डिल बच्चा बच्चीको रेडिमेड कपडा र जेन्स प्यान्ट टी सर्ट सुपथ मूल्यमा पाइन्छ
0: गुरुङ फ्यान्सी पसल रेन्द्र नगर फुलाक अगाडि सुर्खेत
2: प्रोप्राइटर गोविन्द गुरुङ फोन नम्बर 083-522-234 र मोबाइल नम्बर 98-580-50-365
3: ए नानी घर त हालियो घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ तिमीले चाहिँ कहाँबाट लियौ
4: अहो बाजे तपाईँलाई घर सजावटको लागि टाइल मार्बल चाहिएको हो भने त वीरेन्द्र नगर 4 एडी चोकको न्यू सगरमाथा सप्लायर छँदैछ नि त्यही जानु न
3: ए हो र हस् नानी
4: हामी कहाँ टाइल मार्बल तथा सिनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ प्रोप्राइटर दिपेन्द्र बहादुर खड्गा न्यू सगरमाथा सप्लायर्स वीरेन्द्र नगर 4 एरी चोक सुर्खेत कुमारी बैंक बसेको घर फोन नम्बर 083-522-233 मोबाइल नम्बर 98-580-40-316 र 98-448-11-354
5: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर तपाईँहरूका सुन्दर नगर वीरेन्द्र नगर सुर्खेतको दलियो चुकमा तपाईँहरूको शोभालाई मध्य नजर राखी चरण मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडियन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत साउदी दुबई कतार बहराइन मलेसिया आदि देशहरूमा जान चाहन इच्छुक व्यक्तिहरूले यस संस्थामा आए वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ तपसे माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ बिमा सेवा पनि उपलब्ध गराइनेछ भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बिहोर्नेछ यदि तपाईँलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला नोट यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन शाखा कार्यालय वीरेन्द्र नगर सुर्खेत रेडिएन्ट ओभरसिज प्रणाली परिवार मोबाइल नम्बर 98-010-035-12 र 98-481-2280 दैलेख रोड मार्सल जनरल स्टोर नजिक

0: 90 दिनमै अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एक मात्र इन्स्टिच्युट
1: इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
0: हाम्रा विशेषताहरू:
1: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्री सम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
0: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
1: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
0: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
1: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
0: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कूल, आईएनजीओ, एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
1: अंग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने,
0: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सिसी क्यामेराबाट निगरानी गरिनेछ
1: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
0: सम्पर्क इन्टरनेशनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट, लक्ष्मी अलगाडि, वीरेन्द्रनगर 6 सुर्खेत। सम्पर्क मोबाइल 98 4876 8056।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईहरूका सुन्दर नगर बिरुनी नगर सुर्खेतको दलियो चुकमा तपाईहरूको सेवालाई मध्य नजर राखी रंगमञ्चलयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडिएन्ट ओभरसिज प्राली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत, साउदी, दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरूमा जान चाहने इच्छुक व्यक्तिहरूले यस संस्थामा आए वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ। तपसु माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ, जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ, बिमा सेवा पनि उपलब्ध गराइनेछ, भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ, पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बिहोर्नेछ। यदि तपाईँलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ। पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला। नोट: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन। शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेत, रेडिएन्ट ओभरसिज प्राली परिवार, मोबाइल नम्बर 98010035312 र 98481828280, दैलेख रोड, मार्सल जनरल स्टोर नजिक।
0: नब्बे दिनमै अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एक मात्र इन्स्टिच्युट
1: इन्टरनेशनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
0: हाम्रा विशेषताहरू:
1: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्री सम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
0: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
1: प्रत्येक दिन 2 जनाको

0: 90 दिनमै अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एकमात्र इन्स्टिच्युट
1: इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
0: हाम्रा विशेषताहरू:
1: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्रीसम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
0: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
1: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
0: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
1: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
0: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कूल, आईएनजीओ, एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
1: अंग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने,
0: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सिसी क्यामेराबाट निगरानी गरिनेछ
1: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
0: सम्पर्क इन्टरनेशनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट, लक्ष्मी अलगाडी, वीरेन्द्रनगर 6 सुर्खेत। सम्पर्क मोबाइल 98 4876 856।
2: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्ययारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त, उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्ने होइन?
3: हो नि, मैले पनि नजोड्ने भनेको त कहाँ हो र, राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
2: यसको लागि किन चिन्ता? हाम्रो वीरेन्द्रनगर सनिहल लाइनमा रहेको धौलागिरी सोलर छँदै छ नि। हाम्रा सेवाहरू: सोलर सिस्टम, 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर सानोदेखि ठुलोसम्म, सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
3: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्रनगर 6 सनियल लाइन सुर्खेत, प्रोप्राइटर प्रताप रेग्मी, मोबाइल नम्बर 98 36 57 884।
4: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसायिक सूचनाको जानकारी दिनको लागि
5: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
4: विज्ञापन नै लगानी हो, उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
5: विज्ञापन शाखा
6: सम्पर्क वीरेन्द्रनगर 9 लाटिकोली सुर्खेत, फोन नम्बर 083-523-75, मोबाइल नम्बर 98-480-53-355 र 98-580-41-870।
7: के तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रंगीन फोटो, एमआरपी फोटो तथा फारम, फलेस ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर 6 सुर्खेत, प्रोप्राइटर केशर बहादुर थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-480-85-984।
8: होइन हो लाउरिन दिदी, कति राम्रो लुङ्गी र टी सर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? बेनाले
9: कहाँ हुनु नि, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
8: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने? अरे होइन, यहाँ कहाँ पाइन्छ र?
9: ल तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्रनगर हुलाक अगाडि रहेको गुरुङ फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीबाट त किनेकी।
8: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर, तपाईँहरू आउने होइन?
10: हजुर, यदि तपाईँ पनि सिङ्गापुरी ड्रेस, युके स्वेटर, होल्यान्ड, इन्डोनेसियन लुङ्गीहरू,
11: साथै गुरुङ मगरको वेशभूषा झल्कने ड्रेसको साथमा लेडिज प्यान्ट, टी सर्ट, सेन्डिल, बच्चा बच्चीको रेडिमेड कपडा र जेन्ट्स प्यान्ट, टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
10: गुरुङ फ्यान्सी पसल, वीरेन्द्रनगर हुलाक अगाडि सुर्खेत,
11: प्रोप्राइटर गोविन्द गुरुङ, फोन नम्बर 083-522-234 र मोबाइल नम्बर 98-580।

यस वर्षको तीज दशैं र तिहारलाई अझ भव्य र खुसियाली बनाउन शिवशक्ति मोबाइल सेन्टरले ल्याएको छ आकर्षक उपहार योजनाहरू। भाग्यशाली एकजनालाई स्मार्टफोन जित्ने सुवर्ण अवसर प्रदान गरिएको छ। नयाँ मोबाइल खरिद गर्दा, कुनै पनि एसेसरी सामान खरिद गर्दा, बिग्रिएका मोबाइल मर्मत गर्दा र रु 100 भन्दा माथिको सामानहरू खरिद र मर्मत गर्ने ग्राहक महानुभावहरूको लागि आकर्षक उपहारहरू लक्की ड्र मार्फत प्रदान गरिनेछ। यो अफर सीमित अवधिको लागि मात्र रहेको सहर्ष जानकारी गराउँदछ। अफर लागू हुने मिति 2083 असार 25 गतेदेखि 2083 मङ्सिर 10 गतेसम्म। भाग्यशाली एकजनालाई स्मार्टफोन, भाग्यशाली 10 जनालाई एयरपोर्ट, भाग्यशाली 8 जनालाई स्पिकर र भाग्यशाली 2 जनालाई स्मार्ट वाच बम्पर उपहार स्वरूप प्रदान गरिनेछ। शिवशक्ति मोबाइल सेन्टरबाट सामान खरिद गर्नुहोस् र बम्पर उपहार जित्नुहोस्। शिवशक्ति मोबाइल सेन्टर वीरेन्द्र नगर र लाटिकोली लाइन मंगलडी चोकदेखि 150 मिटर तलतिर बाटोको पूर्वपट्टि। मोबाइल नम्बर 9860734535।

Oh,

भडहुलो रोग सम्बन्धी पशुपन्छी विकास निर्देशनालय सुर्खेतको सूचना। हाल नेपालको झापा, मोरङ, सुनसरी र चितौन लगायतका जिल्लाको कुखुराहरूमा बर्डफ्लू रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पन्छी पालक कृषकहरूले आफूले पालेका पन्छीहरूलाई बर्डफ्लूबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजानु हुन, प्रयोग भइसकेको अन्डा राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म खोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निसंक्रमण औषधि राखिएको फुट बाथ प्रयोग गर्नु हुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नु हुन, खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्नुहुन, खोरभित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पन्छी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनु हुन, कुखुराको मासु र अन्डा राम्ररी पकाएर मात्र सेवन गरौं, पुनश अकस्मात धेरै संख्यामा पन्छी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपन्छी विकास निर्देशनालय सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउँ। थप जानकारीका लागि 98585685 सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपन्छी विकास निर्देशनालय सुर्खेत।

0: ए नानी, घर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ, तिमीले चाहिँ कहाँबाट लियौ?
1: अहो बाजे, तपाईँलाई घर सजावटको लागि टाइल मार्बल चाहिएको हो भने त वीरेन्द्रनगर 4 एडी चोकको न्यू सगरमाथा सप्लायर छँदैछ नि, त्यही जानु न।
0: ए हो र, हस् नानी।
1: हामी कहाँ टाइल मार्बल तथा सिनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्गा, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्रनगर 4 एडी चोक सुर्खेत, कुमारी बैंक बसेको घर। फोन नम्बर 083-582-233, मोबाइल नम्बर 98-580-40-316 र 98-448-11-354।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईहरूको सुन्दर नगर वीरेन्द्रनगर सुर्खेतको दलियो चुकमा तपाईहरूको शुभलाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडिएन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत, साउदी, दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरूमा जान चाहन इच्छुक व्यक्तिहरूले यस संस्थामा आई वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ। माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ, जुन काम भने पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ, बिना सेवा पनि उपलब्ध गराइनेछ भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ। पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बिहोर्नेछ। यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ। पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला। नोट, यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन। शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेत, रेडिएन्ट ओभरसिज प्रणाली परिवार, मोबाइल नम्बर 98-010-035-12 र 98-481-28-280, दैलेख रोड मार्चल जनरल स्टोर नजिक।
1: नब्बे दिनमा अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने
2: सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला। नोट, यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
1: शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेत, रेडिएन्ट ओभरसिज प्रणाली परिवार, मोबाइल नम्बर 98-010-035-12 र 98-481-28-280, दैलेख रोड मार्चल जनरल स्टोर नजिक।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: तपाईहरुको सुन्दर नगर बिरुनी नगर सुर्खेतको दैलेख चुकमा तपाईहरुको सेवालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडियन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत साउदी दुबई कतार बहराइन मलेसिया आदि देशहरूमा जान चाहने इच्छुक व्यक्तिहरूले यस संस्थामा आई वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ। माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ।
0: जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ।
1: बिमा सेवा पनि उपलब्ध गराइनेछ।
0: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ।
1: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बिहोर्नेछ।
0: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
1: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
0: नोट,
1: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
0: शाखा कार्यालय वीरेन्द्र नगर सुर्खेत
1: रेडियन्ट ओभरसिज प्रणाली परिवार मोबाइल नम्बर 9800105312 र 9841828280
0: दैलेख रोड मार्सल जनरल स्टोर नजिक।
2: नब्बे दिनमै अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एक मात्र इन्स्टिच्युट
3: इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
2: हाम्रा विशेषताहरू:
3: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्रीसम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण थ्री राइटिङमा सहयोग गर्ने,
2: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
3: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
2: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
3: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
2: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कूल आईएनजीओ एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
3: अंग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने,
2: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सिसी क्यामेराबाट निगरानी गरिनेछ
3: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
2: सम्पर्क इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट लक्ष्मी अलगाडी वीरेन्द्र नगर सुर्खेत। सम्पर्क मोबाइल 9840876656।

0: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्ययारै अध्ययारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त, उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्य होइन?
1: हो नि, मैले पनि नजोड्ने भनेको त कहाँ हो र, राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
0: यसको लागि किन चिन्ता? हाम्रो वीरनगर सनिवल लाइनमा रहेको धौलागिरी सोलर छँदै छ नि। हाम्रा सेवाहरू सोलर सिस्टम 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर सानोदेखि ठुलोसम्म, सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
1: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्रनगर 6 सनियल लाइन सुर्खेत, प्रोप्राइटर प्रताप रेग्मी, मोबाइल नम्बर 9836 57 884।
2: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसायिक सूचनाको जानकारी दिनको लागि
3: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
2: विज्ञापन नै लगानी हो, उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
3: विज्ञापन शाखा
4: सम्पर्क वीरेन्द्रनगर 9 लाटीकोइली सुर्खेत, फोन नम्बर 083-523-0075, मोबाइल नम्बर 9840-53-355 र 9850-41-870।
5: के तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रङ्गीन फोटो, एमआरपी फोटो तथा फारम, फरेस ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर 6 सुर्खेत, प्रोप्राइटर केशर बहादुर थापा मगर, सम्पर्क मोबाइल नम्बर 9840-85-984।
6: होइन हो लाउरिन दिदी, कति राम्रो लुङ्गी र टी सर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? भेनाले
7: कहाँ बुनुनी, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
6: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने अरे, होइन यहाँ कहाँ पाइन्छ र?
7: ल तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्रनगर हुलाक अगाडि रहेको गुरु फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीबाट त किनेकी।
6: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर, तपाईँहरू आउने होइन?
8: हजुर, यदि तपाईँ पनि सिङ्गापुर ड्रेस, युके स्वेटर, होल्यान्ड, इन्डोनेसियन लुङ्गीहरू
9: साथै गुरुङ मगरको वेशभूषा झल्कने ड्रेसको साथमा लेडिज प्यान्ट, टी सर्ट, सेन्डल, बच्चा बच्चीको रेडिमेड कपडा र जेन्स प्यान्ट, टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
8: गुरुङ फ्यान्सी पसल,
6: वीरेन्द्रनगर फुलाक अगाडि सुर्खेत,
9: प्रोप्राइटर गोविन्द गुरुङ, फोन नम्बर 083-522-234 र मोबाइल नम्बर 9850-50-365।

एक वर्षको तीज दशैं र तिहारलाई अझ भव्य र खुसियाली बनाउन शिवशक्ति मोबाइल सेन्टरले ल्याएको छ आकर्षक उपहार योजनाहरू। भाग्यशाली एकजनालाई स्मार्टफोन जित्ने सुवर्ण अवसर प्रदान गरिएको छ। नयाँ मोबाइल खरिद गर्दा, कुनै पनि एसेसरी सामान खरिद गर्दा, बिग्रिएका मोबाइल मर्मत गर्दा र रु 100 भन्दा माथिको सामानहरू खरिद र मर्मत गर्ने ग्राहक महानुभावहरूको लागि आकर्षक उपहारहरू लक्की ड्र मार्फत प्रदान गरिनेछ। यो अफर सीमित अवधिको लागि मात्र रहेको सहर्ष जानकारी गराउँदछौ। अफर लागू हुने मिति 2083 असार 25 गतेदेखि 2083 मंसिर 10 गतेसम्म। भाग्यशाली एकजनालाई स्मार्टफोन, भाग्यशाली 10 जनालाई एयरपोर्ट, भाग्यशाली 8 जनालाई स्पिकर र भाग्यशाली 2 जनालाई स्मार्ट वाच बम्पर उपहार स्वरूप प्रदान गरिनेछ। शिवशक्ति मोबाइल सेन्टरबाट सामान खरिद गर्नुहोस् र बम्पर उपहार जित्नुहोस्। शिवशक्ति मोबाइल सेन्टर वीरेन्द्र नगर लाटिकोली लाइन मंगलडी चौकदेखि 150 मिटर तलतिर बाटोको पूर्वपट्टि। मोबाइल नम्बर 9860734।

0: कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय वीरेन्द्र नगर सुर्खेतबाट स्वास्थ्य सम्बन्धी जनहितमा जारी सन्देश। मद्यपान धुम्रपान र स्फूर्तिजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप श्वास प्रश्वास सम्बन्धी रोग मुटु तथा पोक्सोको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौं।
1: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं जसको कारणले उच्च रक्तचाप मधुमेह मृगौलाको समस्या क्यान्सर साथै अन्य नसर्ने रोगहरूको समयमा नै पहिचान भई रोगको जटिलताबाट समयमा नै बचाउन सकिन्छ। प्रदेश सरकारले स्थानीय तहहरूसँग सहकारीमा सञ्चालन गरेको नागरिक परीक्षण कार्यक्रममा सहभागी हौ।
0: ट्राफिक नियमको पालना गरौं, जथाभावी सड़क पार नगरौं, जेब्रा क्रसिङबाट मात्र सड़क पार गरौं, साथै तीव्र गतिमा सवारी साधन नचलाऊ, मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट प्रयोग गरौं,
1: मानसिक तनाव रहित जीवन जिउने अभ्यास गरौं र कुनै मानसिक समस्या आएमा तुरन्त मनोसामाजिककर्तासँग परामर्श लिने गरौं। आत्महत्याको सोच आएमा टोल फ्री नम्बर 1160 नम्बरमा परामर्श सेवा लिने गरौं।
0: तत्काल एम्बुलेन्स सेवा लिन टोल फ्री नम्बर 102 तथा स्वास्थ्य सम्बन्धी गुनासो र सूचनाहरूका लागि टोल फ्री नम्बर 115 सम्पर्क गरौं।
1: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बीमा गर्ने गरौं। सामाजिक विकास मन्त्रालयले ख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको 50% र आश्रय स्थलमा रहेकाहरूको 100% स्वास्थ्य बीमामा योगदान रकम बेहोर्ने हुँदा यसको सदुपयोग गरौं।
0: मौसम अनुसारको फलफूल हरियो साग सब्जी खाने गरौं। म्याद गुज्रेका लेबल नभएका ढुसी परेका सडे गलेका खाद्य तथा पेय पदार्थको सेवन नगरौं।
1: स्वास्थ्य सम्बन्धी सेवा लिँदा सरकारी वा इजाजत प्राप्त निजी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिने गरौं।
0: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य।

फलामूलो रोग सम्बन्धी पशुपक्षी विकास निर्देशनालय सुर्खेतको सूचना। हाल नेपालको झापा, मोरङ, सुनसरी र चितौन लगायतका जिल्लाको कुखुराहरूमा बर्ड फ्लु रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पन्छी पालक कृषकहरूले आफूले पालेका पन्छीहरूलाई बर्ड फ्लुबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजानु हुन, प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म खोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निसंक्रमण औषधि राखिएको फुट बाथ प्रयोग गर्नु हुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नु हुन, खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्नुहुन, खोरभित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पन्छी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनु हुन, कुखुराको मासु र अन्डा राम्ररी पकाएर मात्र सेवन गरौं, पुनश अकस्मात धेरै संख्यामा पन्छी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपन्छी विकास निर्देशनालय सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउँ। थप जानकारीका लागि 98582285 सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपन्छी विकास निर्देशनालय सुर्खेत।

0: ए नानी, घर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ, तिमीले चाहिँ कहाँबाट लियौ?
1: अहो बाजे, तपाईँलाई घर सजावटको लागि टाइल मार्बल चाहिएको हो भने त वीरेन्द्रनगर 4 एरी चोकको न्यू सगरमाथा सप्लायर छँदैछ नि, त्यही जानु न।
0: ए हो र, हस् नानी।
1: हामी कहाँ टाइल मार्बल तथा सेनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्गा, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्रनगर 4 एरी चोक सुर्खेत, कुमारी बैंक बसेको घर। फोन नम्बर 083-522-233, मोबाइल नम्बर 98-580-40-316 र 98-448-11-354।
0: ए नानी, घर त हालियो, घरका सम्पूर्ण सामग्री पनि

0: राइटर दिपेन्द्र बहादुर खड्का, न्यू सगरमाथा सप्लाई रहेछ, वीरेन्द्रनगर 4 एरी चोक सुर्खेत, कुमारी बैंक बसेको घर, फोन नम्बर 083-5522-33, मोबाइल नम्बर 98-580-40-316 र 98-448-11-354।
1: सुवर्ण अवसर
2: तपाईहरुको सुन्दर नगर वीरेन्द्रनगर सुर्खेतको दैलेख चुकमा तपाईहरुको सेवालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडियन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत, साउदी, दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरुमा जान चाहने इच्छुक व्यक्तिहरुले यस संस्थामा आई वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन संस्थाले हार्दिक अनुरोध गर्दछ।
1: तपसिल
2: माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ,
1: जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ,
2: बिमा सेवा पनि उपलब्ध गराइनेछ,
1: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ,
2: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बिहोर्नेछ।
1: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
2: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइ अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
1: नोट,
2: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
1: शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेत,
2: रेडियन्ट ओभरसिज प्रणाली परिवार, मोबाइल नम्बर 98-010-035-12 र 98-481-28-280,
1: दैलेख रोड मार्सल जनरल स्टोर नजिक।
0: नब्बे दिनमै अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एकमात्र इन्स्टिच्युट
3: इन्टरनेशनल इंग्लिश ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
0: हाम्रा विशेषताहरू,
3: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्री सम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
0: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
3: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
0: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
3: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
0: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कूल, आईएनजीओ, एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
3: अंग्रेजी भाषा सिकेपछि मेजर इंग्लिश र विज्ञान विषयलाई सहयोग गर्ने,
0: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सिसी क्यामेराबाट निगरानी गरिनेछ
3: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
0: सम्पर्क इन्टरनेशनल इंग्लिश ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट, लक्ष्मी अलगाडी, वीरेन्द्रनगर 6 सुर्खेत, सम्पर्क मोबाइल 98-486-76-856।
4: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्ययारै अध्ययारो हुन्छ, अरूको घरमा हेर्नुहोस् त उज्यालो झकमक्क देखिएका छन्, हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्ने होइन
5: हो नि, मैले पनि नजोड्ने भनेको त कहाँ हो र, राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि,
4: यसको लागि किन चिन्ता, हाम्रो वीरेन्द्रनगर सनिहल लाइनमा रहेको धौलागिरी सोलर छँदैछ नि, हाम्रा सेवाहरू सोलर सिस्टम 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर सानोदेखि ठुलोसम्म, सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
5: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्रनगर 6 सनियल लाइन सुर्खेत, प्रोप्राइटर प्रताप रेग्मी, मोबाइल नम्बर 98-36-57-884।
6: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसायिक सूचनाको जानकारी दिनको लागि
7: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ, आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
6: विज्ञापन नै लगानी हो, उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
7: विज्ञापन शाखा
8: सम्पर्क वृन्दनगर 9 लाटिकोली सुर्खेत। फोन नम्बर 083-523-75, मोबाइल नम्बर 98।

0: 5383555 र 98580 41870।
1: के तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रंगीन फोटो, एमआरपी फोटो तथा फारम, फलेक्स ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर छ, सुर्खेत। प्रोप्राइटर केशर बहादुर थापा मगर। सम्पर्क मोबाइल नम्बर 98485 89984।
2: होइन हो लाउरिन दिदी, कति राम्रो लुङ्गी र टी शर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो बेनाले?
3: कहाँ बुनुनी, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
2: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने अरे? होइन, यहाँ कहाँ पाइन्छ र?
3: ल तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्रनगर हुलाक अगाडि रहेको गुरुङ फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीबाट त किनेकी।
2: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर, तपाईँहरू आउने होइन?
4: हजुर, यदि तपाईँ पनि सिङ्गापुर ड्रेस, युके स्वेटर, होल्यान्ड, इन्डोनेसियन लुङ्गीहरू
5: साथै गुरुङ मगरको वेशभूषा झल्कने ड्रेसको साथमा लेडिज प्यान्ट, टी सर्ट, सेन्डिल, बच्चा बच्चीको रेडिमेड कपडा र जेन्स प्यान्ट, टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
4: गुरुङ फ्यान्सी पसल,
6: वीरेन्द्रनगर फुलाक अगाडि सुर्खेत।
5: प्रोप्राइटर गोविन्द गुरुङ, फोन नम्बर 083-522-234 र मोबाइल नम्बर 98580-50365।

यस वर्षको तीज दशैं र तिहारलाई अझ भव्य र खुसियाली बनाउन शिवशक्ति मोबाइल सेन्टरले ल्याएको छ आकर्षक उपहार योजनाहरू। भाग्यशाली एकजनालाई स्मार्टफोन जित्ने सुवर्ण अवसर प्रदान गरिएको छ। नयाँ मोबाइल खरिद गर्दा, कुनै पनि एसेसरी सामान खरिद गर्दा, बिग्रिएका मोबाइल मर्मत गर्दा र ₹100 भन्दा माथिको सामानहरू खरिद र मर्मत गर्ने ग्राहक महानुभावहरूको लागि आकर्षक उपहारहरू लक्की ड्र मार्फत प्रदान गरिनेछ। यो अफर सीमित अवधिको लागि मात्र रहेको सहर्ष जानकारी गराउँदछ। अफर लागू हुने मिति 2083 असार 25 गतेदेखि 2083 मङ्सिर 10 गतेसम्म। भाग्यशाली एकजनालाई स्मार्टफोन, भाग्यशाली 10 जनालाई एयरपोर्ट, भाग्यशाली 8 जनालाई स्पिकर र भाग्यशाली 2 जनालाई स्मार्ट वाच बम्पर उपहार स्वरूप प्रदान गरिनेछ। शिवशक्ति मोबाइल सेन्टरबाट सामान खरिद गर्नुहोस् र बम्पर उपहार जित्नुहोस्। शिवशक्ति मोबाइल सेन्टर वीरेन्द्रनगर र लाटिकोली लाइन मंगलडी चोकदेखि 150 मिटर तलतिर बाटोको पूर्वपट्टि। मोबाइल नम्बर 98607 34500।

0: कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय धेरेन्द्र नगर सुखेतबाट स्वास्थ्य सम्बन्धी जनहितमा जारी सन्देश। मद्यपान, धुम्रपान र सुर्तिजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप, श्वास प्रश्वास सम्बन्धी रोग, मुटु तथा पोक्सोको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौं।
1: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं, जसको कारणले उच्च रक्तचाप, मधुमेह, हृदयको समस्या, क्यान्सर साथै अन्य नशा रोगहरूको समयमा नै पहिचान भई रोगको जटिलताबाट समयमा नै बचाउन सकिन्छ। प्रदेश सरकारले स्थानीय तहहरूसँग सहकार्यमा सञ्चालन गरेको नागरिक परीक्षण कार्यक्रममा सहभागी हुन्।
0: ट्राफिक नियमको पालना गरौं, जथाभावी सड़क पार नगरौं, जेब्रा क्रसिङबाट मात्र सड़क पार गरौं, साथै तीव्र गतिमा सवारी साधन नचलाऊ, मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट प्रयोग गरौं,
1: मानसिक तनाव रहित जीवन जिउने अभ्यास गरौं र कुनै मानसिक समस्या आएमा तुरन्त मनोसामाजिककर्तासँग परामर्श लिने गरौं। आत्महत्याको सोच आएमा टोल फ्री नम्बर 1160 नम्बरमा परामर्श सेवा लिने गरौं।
0: तत्काल एम्बुलेन्स सेवा लिन टोल फ्री नम्बर 102 तथा स्वास्थ्य सम्बन्धी गुनासो र सूचनाहरूका लागि टोल फ्री नम्बर 115 सम्पर्क गरौं।
1: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बीमा गर्ने गरौं। सामाजिक विकास मन्त्रालयले ख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको 50% र आश्रय स्थलमा रहेकाहरूको 100% स्वास्थ्य बीमामा योगदान रकम बेहोर्ने हुँदा यसको सदुपयोग गरौं।
0: मौसम अनुसारको फलफूल, हरियो सागसब्जी खाने गरौं। म्याद गुज्रिएका, लेबल नभएका, ढुसी परेका, सडे गलेका खाद्य तथा पेय पदार्थको सेवन नगरौं।
1: स्वास्थ्य सम्बन्धी सेवा लिँदा सरकारी वा इजाजत प्राप्त निजी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिने गरौं।
0: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य

सफुलो रोग सम्बन्धी पशुपन्छी विकास निर्देशनालय सुर्खेतको सूचना। हाल नेपालको झापा, मोरङ, सुनसरी र चितौन लगायतका जिल्लाको कुखुराहरूमा बर्ड फ्लू रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पन्छी पालक कृषकहरूले आफूले पालेका पन्छीहरूलाई बर्ड फ्लूबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजानु हुन, प्रयोग भइसकेको अन्न राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म खोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निसंक्रमण औषधि राखिएको फुट बाथ प्रयोग गर्नु हुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नु हुन, खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्नुहुन, खोरभित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पन्छी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनु हुन, कुखुराको मासु र अन्न राम्ररी पकाएर मात्र सेवन गरौं। पुनश्च अकस्मात धेरै संख्यामा पन्छी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपन्छी विकास निर्देशनालय सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउँ। थप जानकारीका लागि 9858065285 सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपन्छी विकास निर्देशनालय सुर्खेत।

0: 90 दिनमै अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एक मात्र इन्स्टिच्युट
1: इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
0: हाम्रा विशेषताहरू:
1: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्रीसम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
0: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
1: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
0: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
1: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
0: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कूल, आईएनजीओ, एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
1: अंग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने,
0: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सीसी क्यामेराबाट निगरानी गरिनेछ
1: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
0: सम्पर्क इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट, लक्ष्मी अलगाडी, वीरेन्द्रनगर 6, सुर्खेत। सम्पर्क मोबाइल 98 4 76 8 56।
2: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्ययारै अध्ययारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त, उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्ने होइन?
3: हो नि, मैले पनि नजोड्ने भनेको त कहाँ हो र? राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
2: यसको लागि किन चिन्ता? हाम्रो वीरनगर सनी हल लाइनमा रहेको धौलागिरी सोलर छँदैछ नि। हाम्रा सेवाहरू: सोलर सिस्टम, 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर सानोदेखि ठुलोसम्म, सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
3: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्रनगर 6, सनी हल लाइन, सुर्खेत। प्रोप्राइटर प्रताप रेग्मी। मोबाइल नम्बर 98 36 57 8 84।
4: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसायिक सूचनाको जानकारी दिनको लागि
5: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौँ।
4: विज्ञापन नै लगानी हो। उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
5: विज्ञापन शाखा
6: सम्पर्क वीरेन्द्रनगर 9, लाटिकोली, सुर्खेत। फोन नम्बर 083-523-0075, मोबाइल नम्बर 98 4 80 53 355 र 98 5 80 41 870।
7: के तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जेन्ट फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रङ्गीन फोटो, एमआरपी फोटो तथा फारम, फलेक्स ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर 6, सुर्खेत। प्रोप्राइटर केशर बहादुर थापा मगर। सम्पर्क मोबाइल नम्बर 98 4 80 85 984।
0: होइन हो लाउरिन दिदी, कति राम्रो लुङ्गी र टी सर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? बेनाले
8: कहाँ हुनु नि, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
0: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने अरे? होइन, यहाँ कहाँ पाइन्छ र?
8: ल, तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्रनगर हुलाक अगाडि रहेको गुरुङ फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीँबाट त किनेकी।
0: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर। तपाईँहरू आउने होइन? हजुर, यदि तपाईँ पनि सिङ्गापुरी ड्रेस, युके स्वेटर, होल्यान्ड, इन्डोनेसियन लुङ्गीहरू,
9: साथै गुरुङ मगरको वेशभूषा झल्कने ड्रेसको साथमा लेडिज पाइन्ट, टी सर्ट, सेन्डिल, बच्चा बच्चीको रेडिमेड कपडा र जेन्स पाइन्ट, टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
0: गुरुङ फेन्सी पसल, वीरेन्द्रनगर फुलाक अगाडि, सुर्खेत।
9: प्रोप्राइटर गोविन्द गुरुङ। फोन नम्बर 083-522-234 र मोबाइल नम्बर 98-5-80-50-365।

एक वर्षको ती दशैं र तिहारलाई अझ भव्य र खुसियाली बनाउन शिवशक्ति मोबाइल सेन्टरले ल्याएको छ आकर्षक उपहार योजनाहरू। भाग्यशाली एकजनालाई स्मार्टफोन जित्ने सुवर्ण अवसर प्रदान गरिएको छ। नयाँ मोबाइल खरिद गर्दा, कुनै पनि एसेसरी सामान खरिद गर्दा, बिग्रिएका मोबाइल मर्मत गर्दा र रु 100 भन्दा माथिको सामानहरू खरिद र मर्मत गर्ने ग्राहक महानुभावहरूको लागि आकर्षक उपहारहरू शक्ति ग्रह मार्फत प्रदान गरिनेछ। यो अफर सीमित अवधिको लागि मात्र रहेको सहर्ष जानकारी गराउँदछौ। अफर लागू हुने मिति 2083 असार 25 गतेदेखि 2083 मङ्सिर 10 गतेसम्म। भाग्यशाली एकजनालाई स्मार्टफोन, भाग्यशाली 10 जनालाई एयरपोर्ट, भाग्यशाली 8 जनालाई स्पिकर र भाग्यशाली 2 जनालाई स्मार्ट वाच बम्पर उपहार स्वरूप प्रदान गरिनेछ। युवशक्ति मोबाइल सेन्टरबाट सामान खरिद गर्नुहोस् र बम्पर उपहार जित्नुहोस्। युवशक्ति मोबाइल सेन्टर वीरेन्द्र नगर र लाटिकोली लाइन मंगलडी चौकदेखि 150 मिटर तलतिर बाटोको पूर्वपट्टि। मोबाइल नम्बर 9860734355।

0: कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रेन्द्रनगर सुखेतबाट स्वास्थ्य सम्बन्धी जनैकमा जारी सन्देश। मद्यपान, धुम्रपान र सुर्तीजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप, श्वास प्रश्वास सम्बन्धी रोग, मुटु तथा पोक्सोको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौं।
1: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं, जसको कारणले उच्च रक्तचाप, मधुमेह, भिडगोलाको समस्या, क्यान्सर साथै अन्य नसर्ने रोगहरूको समयमा नै पहिचान भई रोगको जटिलताबाट समयमा नै बचाउन सकिन्छ। प्रदेश सरकारले स्थानीय तहहरूसँग सहकार्यमा सञ्चालन गरेको नागरिक परीक्षण कार्यक्रममा सहभागी हुन्।
0: ट्राफिक नियमको पालना गरौं, जथाभावी सड़क पार नगरौं, जेब्रा क्रसिङबाट मात्र सड़क पार गरौं, साथै तीव्र गतिमा सवारी साधन नचलाऊ, मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट प्रयोग गरौं,
1: मानसिक तनाव रहित जीवन जिउने अभ्यास गरौं र कुनै मानसिक समस्या आएमा तुरन्त मनोसामाजिककर्तासँग परामर्श लिने गरौं। आत्महत्याको सोच आएमा टोल फ्री नम्बर 1166 नम्बरमा परामर्श सेवा लिने गरौं।
0: तत्काल एम्बुलेन्स सेवा लिन टोल फ्री नम्बर 102 तथा स्वास्थ्य सम्बन्धी गुनासो र सूचनाहरूका लागि टोल फ्री नम्बर 115 सम्पर्क गरौं।
1: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बीमा गर्ने गरौं। सामाजिक विकास मन्त्रालयले ख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको 50% र आश्रय स्थलमा रहेकाहरूको 100% स्वास्थ्य बीमामा योगदान रकम बेहोर्ने हुँदा यसको सदुपयोग गरौं।
0: मौसम अनुसारको फलफूल, हरियो सागसब्जी खाने गरौं। म्याद गुज्रेका, लेबल नभएका, भुसी परेका, सडे गलेका खाद्य तथा पेय पदार्थको सेवन नगरौं।
1: स्वास्थ्य सम्बन्धी सेवा लिँदा सरकारी वा इजाजत प्राप्त निजी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिने गरौं।
0: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य

0: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्यारै अध्यारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त, उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्य होइन।
1: हो नि, मैले पनि नजोड्ने भनेको त कहाँ हो र, राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
0: यसको लागि किन चिन्ता, हाम्रो वीरनगर सञ्जीवन लाइनमा रहेको धौलागिरी सोलर छँदैछ नि। हाम्रा सेवाहरू सोलर सिस्टम 20 वाटदेखि 1000 वाट सम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर, सानोदेखि ठुलोसम्म सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
1: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्रनगर छ, सनियल लाइन सुर्खेत, प्रोप्राइटर प्रताप रेग्मी, मोबाइल नम्बर 9836578484।
2: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसायिक सूचनाको जानकारी दिनको लागि
3: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
2: विज्ञापन नै लगानी हो, उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
3: विज्ञापन शाखा सम्पर्क वीरेन्द्रनगर 9 लाटी कोइली सुर्खेत, फोन नम्बर 083-523-0075, मोबाइल नम्बर 9840-53-355 र 9855-41-870।
4: के तपाईँ राम्रो फोटो स्टुडियोको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने बसन्त फोटो एन्ड डिजिटल सर्भिसलाई सम्झनुहोस्। हजुर, हामी कहाँ अर्जुन फोटो, फोटोबाट फोटो, सादा फोटोबाट रङ्गीन फोटो, एमआरपी फोटो तथा फारम, फलेस ब्यानर डिजाइन, प्रिन्ट, फोटोकपी, लेमिनेसन र लेमिनेसन उतारिन्छ। बसन्त फोटो एन्ड डिजिटल सर्भिस, वीरेन्द्रनगर छ, सुर्खेत, प्रोप्राइटर केशर बहादुर थापा मगर, सम्पर्क मोबाइल नम्बर 9848-85-984।
5: होइन हो लाउरिन दिदी, कति राम्रो लुङ्गी र टी सर्ट लगाउनु भएको, विदेशबाट ल्याउनु भएको हो कि क्या हो? भेनाले
6: कहाँ हुनुहुने, विदेशमा पाइने विदेशी लुङ्गीहरू सुर्खेतमै पाइने भएपछि किन ल्याउनु पर्यो विदेशबाट?
5: विदेशी लुङ्गीहरू सुर्खेतमा पाइने अरे? होइन, यहाँ कहाँ पाइन्छ र?
6: ल तिमीलाई त थाहै रहेनछ, हाम्रै सुर्खेतको वीरेन्द्रनगर हुलाक अगाडि रहेको गुरुङ फेन्सी पसलमा पाइन्छ नि, मैले त्यहीँबाट त किनेकी।
5: ए हो र, त्यसो भए म त लागे गुरुङ फेन्सी पसलतिर, तपाईँहरू आउने होइन?
7: हजुर, यदि तपाईँ पनि सिङ्गापुर ड्रेस, युके स्वेटर, होल्यान्ड, इन्डोनेसियन लुङ्गीहरू
8: साथै गुरुङ मगरको वेशभूषा झल्करे ड्रेसको साथमा लेडिज प्यान्ट, टी सर्ट, सेन्डिल, बच्चा बच्चीको रेडिमेड कपडा र जेन्स प्यान्ट, टी सर्ट सुपथ मूल्यमा पाइन्छ।
7: गुरुङ फेन्सी पसल, वीरेन्द्रनगर फुलाक अगाडि सुर्खेत,
8: प्रोप्राइटर गोविन्द गुरुङ, फोन नम्बर 083-522-334 र मोबाइल नम्बर 9858-80-50-365।

यस वर्षको तीज दशैं र तिहारलाई अझ भव्य र खुसियाली बनाउन जसकी मोबाइल सेन्टरले ल्याएको छ आकर्षक उपहार योजनाहरू। भाग्यशाली एकजनालाई स्मार्टफोन जित्ने सुवर्ण अवसर प्रदान गरिएको छ। नयाँ मोबाइल खरिद गर्दा, कुनै पनि एसेसरी सामान खरिद गर्दा, बिग्रिएका मोबाइल मर्मत गर्दा र ₹100 भन्दा माथिको सामानहरू खरिद र मर्मत गर्ने ग्राहक महानुभावहरूको लागि आकर्षक उपहारहरू लक्की ड्र मार्फत प्रदान गरिनेछ। यो अफर सीमित अवधिको लागि मात्र रहेको सहर्ष जानकारी गराउँदछ। अफर लागू हुने मिति 2083 असार 25 गतेदेखि 2083 मङ्सिर 10 गतेसम्म। भाग्यशाली एकजनालाई स्मार्टफोन, भाग्यशाली 10 जनालाई एयरपोर्ट, भाग्यशाली 8 जनालाई स्पिकर र भाग्यशाली 2 जनालाई स्मार्ट वाच बम्पर उपहार स्वरूप प्रदान गरिनेछ। युवाशक्ति मोबाइल सेन्टरबाट सामान खरिद गर्नुहोस् र बम्पर उपहार जित्नुहोस्। युवाशक्ति मोबाइल सेन्टर वीरेन्द्रनगर र लाटिकोली लाइन मंगलडी चोकदेखि 150 मिटर तलतिर बाटोको पूर्वपट्टि। मोबाइल नम्बर 98607 34।

0: हिमाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय वीरेन्द्र नगर सुर्खेतबाट स्वास्थ्य सम्बन्धी जनहितमा जारी सन्देश। मद्यपान, धुम्रपान र सुर्तीजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप, श्वास प्रश्वास सम्बन्धी रोग, मुटु तथा पोक्सोको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौं।
1: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं, जसको कारणले उच्च रक्तचाप, मधुमेह, मृगौलाको समस्या, क्यान्सर साथै अन्य नसर्ने रोगहरूको समयमा नै पहिचान भई रोगको जटिलताबाट समयमा नै बचाउन सकिन्छ। प्रदेश सरकारले स्थानीय तहहरूसँग सहकारीमा सञ्चालन गरेको नागरिक परीक्षण कार्यक्रममा सहभागी हुन्।
0: ट्राफिक नियमको पालना गरौं, जथाभावी सड़क पार नगरौं, जेब्रा क्रसिङबाट मात्र सड़क पार गरौं, साथै तीव्र गतिमा सवारी साधन नचलाऊ, मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट प्रयोग गरौं,
1: मानसिक तनाव रहित जीवन जिउने अभ्यास गरौं र कुनै मानसिक समस्या आएमा तुरन्त मनोसामाजिकतासँग परामर्श लिने गरौं। आत्महत्याको सोच आएमा टोल फ्री नम्बर 1166 नम्बरमा परामर्श सेवा लिने गरौं।
0: तत्काल एम्बुलेन्स सेवा लिन टोल फ्री नम्बर 102 तथा स्वास्थ्य सम्बन्धी गुनासो र सूचनाहरूका लागि टोल फ्री नम्बर 115 सम्पर्क गरौं।
1: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बीमा गर्ने गरौं। सामाजिक विकास मन्त्रालयले ख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको 50% र आश्रय स्थलमा रहेकाहरूको 100% स्वास्थ्य बीमामा योगदान रकम बेहोर्ने हुँदा यसको सदुपयोग गरौं।
0: मौसम अनुसारको फलफूल, हरियो सागसब्जी खाने गरौं। म्याद गुज्रेका, लेबल नभएका, भुसी परेका, सडे गलेका खाद्य तथा पेय पदार्थको सेवन नगरौं।
1: स्वास्थ्य सम्बन्धी सेवा लिँदा सरकारी वा इजाजत प्राप्त निजी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिने गरौं।
0: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य।

हडहुलो रोग सम्बन्धी पशुपन्छी विकास निर्देशनालय सुर्खेतको सूचना। हाल नेपालको झापा, मोरङ, सुनसरी र सितौन लगायतका जिल्लाको कुखुराहरूमा बडफ्लु रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पन्छी पालक कृषकहरूले आफूले पालेका पन्छीहरूलाई बडफ्लुबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजानु हुन, प्रयोग भइसकेको अन्डा राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म खोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निसंक्रमण औषधि राखिएको फुट बाथ प्रयोग गर्नु हुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नु हुन, खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्नुहुन, खोरभित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पन्छी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनु हुन, कुखुराको मासु र अन्डा राम्ररी पकाएर मात्र सेवन गरौं, पुनश्च अकस्मात धेरै संख्यामा पन्छी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपन्छी विकास निर्देशनालय सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउँ। थप जानकारीका लागि 98585685 सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपन्छी विकास निर्देशनालय सुर्खेत।

0: नानी, घर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ, तिमीले चाहिँ कहाँबाट लियौ?
1: अहो बाजे, तपाईँलाई घर सजावटको लागि टाइल मार्बल चाहिएको हो भने त वीरेन्द्रनगर 4 एडी चोकको न्यू सगरमाथा सप्लायर छँदैछ नि, त्यही जानु न।
0: ए हो र, हस् नानी।
1: हामी कहाँ टाइल मार्बल तथा सिनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्गा, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्रनगर 4 एरी चोक, सुर्खेत, कुमारी बैंक बसेको घर। फोन नम्बर 083-522-233, मोबाइल नम्बर 98-580-40-316 र 98-448-11-354।
0: ए नानी, घर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ, तिमीले चाहिँ कहाँबाट लियौ?
1: अहो बाजे, तपाईँलाई घर सजावटको लागि टाइल मार्बल चाहिएको हो भने त वीरेन्द्रनगर 4 एडी चोकको न्यू सगरमाथा सप्लायर छँदैछ नि, त्यही जानु न।
0: ए हो र, हस् नानी।
1: हामी कहाँ टाइल मार्बल तथा सिनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्गा, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्रनगर 4 एरी चोक, सुर्खेत, कुमारी बैंक बसेको घर। फोन नम्बर 083-522-233, मोबाइल नम्बर 98-580-40-316 र 98-448-11-354।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईँहरूको सुन्दर नगर वीरेन्द्रनगर सुर्खेतको दलीय चुकमा तपाईँहरूको शोभालाई मध्य नजर राखी चरण मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडिएन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत, साउदी, दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरूमा जान चाहने इच्छुक व्यक्तिहरूले यस संस्थामा आई वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नु हुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ। तपाईँ माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ, जुन काम भने पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ, जिम्मा सेवा पनि उपलब्ध गराइनेछ, भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ। पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बिहोर्नेछ। यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ। पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला। नोट, यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन। शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेत, रेडिएन्ट ओभरसिज प्रणाली परिवार, मोबाइल नम्बर 98-010-035-12 र 98-481-28-280, दैलेख रोड, मार्सल जनरल स्टोर नजिक।
1: नब्बे दिनमा अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एक मात्र इन्स्टिच्युट,
3: इन्टरनेसनल इङ्ग्लिश ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
1: हाम्रा विशेषताहरू,
3: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्री सम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
1: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
3: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
1: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
3: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
1: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कूल, आईएनजीओ, एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
3: अंग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने,
1: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सिसी क्यामेराबाट निगरानी गरिनेछ
3: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
1: सम्पर्क इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट, लक्ष्मी अलगाडी, वीरेन्द्रनगर 6 सुर्खेत। सम्पर्क मोबाइल 98-486-8656।
4: कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय वीरेन्द्रनगर सुखेतबाट स्वास्थ्य सम्बन्धी जनहितमा जारी सन्देश। मद्यपान, धुम्रपान र सुर्तिजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप, श्वास प्रश्वास सम्बन्धी रोग, मुटु तथा मुक्तको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौं।
5: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं, जसको कारणले उच्च रक्तचाप, मधुमेह, मृदुलाको समस्या, क्यान्सर साथै अन्य नसर्ने रोगहरूको समयमा नै पहिचान भई रोगको जटिलताबाट समयमा नै बचाउन सकिन्छ। प्रदेश सरकारले स्थानीय तहहरूसँग सहकारीमा सञ्चालन गरेको नागरिक परीक्षण कार्यक्रम
4: ट्राफिक नियमको पालना गरौं, जथाभावी सड़क पार नगरौं, जेब्रा क्रसिङबाट मात्र सड़क पार गरौं, साथै तीव्र गतिमा सवारी साधन नचलाऊ, मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट प्रयोग गरौं,
5: मानसिक तनाव रहित जीवन जिउने अभ्यास गरौं र कुनै मानसिक समस्या आएमा तुरन्त मनोसामाजिकतासँग परामर्श लिने गरौं। आत्महत्याको सोच आएमा टोल फ्री नम्बर 1166 नम्बरमा परामर्श सेवा लिने गरौं।
4: तत्काल एम्बुलेन्स सेवा लिन टोल फ्री नम्बर 102 तथा स्वास्थ्य सम्बन्धी गुनासो र सूचनाहरूका लागि टोल फ्री नम्बर 115 सम्पर्क गरौं।
5: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बीमा गर्ने गरौं। सामाजिक विकास मन्त्रालयले ख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको 50% र आश्रय स्थलमा रहेकाहरूको 100% स्वास्थ्य बीमामा योगदान रकम बेहोर्ने हुँदा यसको सदुपयोग गरौं।
4: मौसम अनुसारको फलफूल, हरियो सागसब्जी खाने गरौं। म्याद गुज्रिएका, लेबल नभएका, भुसी परेका, सडे गलेका खाद्य तथा पेय पदार्थको सेवन नगरौं।
5: स्वास्थ्य सम्बन्धी सेवा लिँदा सरकारी वा इजाजत प्राप्त निजी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिने गरौं।
4: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनि